0: पानीका कारण त्रिशुली मर्स्याङदी सेती गण्डकी काली गण्डकी लगायतका नदीहरूमा बाढ़ी बढ़िरहेको छ। गण्डकी प्रदेशका पहाड़ी जिल्लामा आज साँझसम्म थप पानी पर्ने पूर्वानुमान रहेकाले नारायणी नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा साँझसम्मै सतर्क रहनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव पत्रकार शाखाका प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
1: पछिल्लो छ घण्टाको वर्षाको अवस्था हेर्दा गण्डकी प्रदेशका अधिकांश जिल्लामा भारीदेखि धेरै भारी वर्षा भएको छ र अझै वर्षा आउने सम्भावना छ। नारायणी बेसिनका विभिन्न नदीका खोलाहरूमा पानीको सतह चेतावनी तह पार गरेको एवं केही स्थानमा खतराको तह समेत पार गरेको हुँदा नारायणी नदी बेसिनका तन्नु तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण महानुभावहरूले आज दिनभरि नै सतर्कता अपनाउनु हुन एवं जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणबाट जारी हुने सूचना चेतावनीहरूको अनिवार्य पालना गराउनु हुन सम्पूर्ण महानुभावमा हार्दिक अनुरोध छ।
0: आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती गण्डकी प्रदेशको हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका साथै मध्य प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका पहाड़ी भूभागमा र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको पनि सम्भावना छ। बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभागका कोशी प्रदेशका

0: न्यायाधीश र संवैधानिक परिषद सम्बन्धी अध्यादेश बारे विज्ञप्ति जारी गरेका तीन अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थासँग विज्ञप्तिमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश र प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई गरिएको सिफारिश बारे पनि टिप्पणी गरिएको थियो। यही विषयलाई लिएर संसदीय समितिमा हिजो छलफल गरिएको हो। राष्ट्रपाकी सांसद समीक्षा बासकोटा सभापति रहेको समितिले अर्कै समितिका सदस्य यज्ञमणि नेउपानेको निवेदनका आधारमा ती संस्थाको विज्ञप्तिमाथि छलफल अगाडि बढ़ाएको थियो। छलफलपछि समितिले एमनेस्टी इन्टरनेशनल आईसीजे र ह्युमन राइट्स वाच नामक संस्थाहरूले नेपालको स्वतन्त्र न्यायपालिका तथा सार्वभौम संसदको विधि निर्माण सम्बन्धी विधायकी अधिकार समेतका सम्बन्धमा जारी गरेको संयुक्त विज्ञप्तिका विषयमा ती संस्थासँग आधिकारिक प्रमाण समेत पेश गर्ने गरी स्पष्टीकरण माग गर्न र सोको लिखित जानकारी समितिलाई गराउन सरकारलाई भनिएको छ। समितिले गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले समाज कल्याण परिषदसँग गरेको परियोजना सम्झौता बमोजिम स्वीकृत उद्देश्य र तोकिएको कार्य गरे नगरेको विषयमा सूक्ष्म प्रभावकारी र नियमित अनुगमन गर्न पनि भनेको छ। यसैबीच सरकारले 7-13 भदौमा काठमाण्डमा हुन लागेको तिब्बती अध्ययन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा रोक लगाएको छ। 4 वर्ष अघि नै घोषणा गरिएको सम्मेलनमा 39 देशका तिब्बत मामिला विज्ञ र प्राध्यापकहरू सहभागी हुने अपेक्षा गरिएको थियो। सुरक्षा निकायबाट कुनै खतरा नरहेको ब्रिफिङ तथा गृहमन्त्री सुधन गुरूङको कार्यक्रम नरोकिने भन्दै दिएको सार्वजनिक अभिव्यक्ति विपरीत सरकारले सम्मेलनमा रोक लगाउने निर्णय गरेको हो। सरकारी अधिकारीहरूका अनुसार परराष्ट्र सचिव अमृत बहादुर संघको परामर्शपछि मुख्य सचिव गोविन्द बहादुर कार्कीले काठमाण्डु विश्वविद्यालयका उच्च अधिकारीहरूलाई व्यक्तिगत रूपमा फोन गरेर पनि कार्यक्रम रोक्न भन्नुभएको थियो।
1: प्रतिनिधि सभाको बैठकमा अब कालो चश्मा लगाएर उपस्थित हुन नपाइने भएको छ। सभामुख डोलप्रसाद अर्यालले संसदको गरिमा र मर्यादा कायम गर्न भन्दै कालो चश्मा लगाएर बैठकमा आए सम्बन्धित सांसदलाई बैठकबाट बाहिर निकाल्ने चेतावनी दिनुभएको हो। उहाँले सबै दललाई आफ्ना सांसदलाई यो निर्णयबारे जानकारी गराउन र संसदमा मर्यादित पोशाक कोट तथा लोगो अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ। संसदका बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार मन्त्री सुनिल सालदेखि सांसदहरू राजेन्द्र राई, सुनिल केसी लगायतका थुप्रै सांसदहरू कालो चश्मा लगाएर उपस्थित हुने गर्नुभएको छ। कतिपय मन्त्रीले त लोगो समेत नलगाई बैठकमा आएको गुनासो समेत बढ़ेको छ। सभामुख अर्यालले कसैको नाम भने लिनु भएन। सभामुख अर्यालको सभापतित्वमा हिजो दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। उक्त बैठकमा सभामुख अर्यालले संसदलाई गरिमामय र मर्यादित बनाउनु पर्ने भन्दै सांसदको दायित्व बोध गराउन यस्तो निर्णय गरिएको समेत बताउनु भएको छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्सालदेखि सांसदहरू राजेन्द्र राई, सुनिल केसी सहितका थुप्रै सांसदहरूले कालो चश्मा लगाएर उपस्थित हुँदै आएकोमा असन्तुष्टि समेत जनाउनु भएको थियो। त्यसै सन्दर्भमा हिजो दिउँसो बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले संसदलाई गरिमामय र मर्यादित बनाउन सबैको दायित्व रहेको समेत उल्लेख गर्नुभएको छ। यता कार्यव्यवस्था परामर्श समितिले 14 साउनदेखि 10 भरौसम्मको क्यालेण्डर पारित गरेको छ। क्यालेण्डरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम भने समावेश छैन। नेकपा प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तरको कुराकानी गराउँदा सभामुखले सरकारसँग परामर्श गरेर तय गर्ने जवाफ दिएको समेत बताउनु भएको छ। तय नभएमा सदनमै निमापत्ति गर्ने धारणा समेत राखेको उहाँले बताउनुभयो।
0: नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको माग अनुसार आपूर्ति गर्न नसकिएको स्वीकार गर्नुभएको छ। हिजो सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले ग्यास आयातमा विगतको तुलनामा बढ़दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको बताउनुभयो। यसअघि निगमले बजार ग्यास अभावका बीच पर्याप्त मात्रामा ग्यास उपलब्ध रहेको अभावको अपवाहपछि नलाग्न भन्दै विज्ञप्ति जारी गरेको थियो। एउटा सिलिण्डरले केही समय धान्ने अवस्थामा तत्काल अर्को सिलिण्डरका लागि नाम दर्ता गर्दा वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएको उहाँको भनाइरहेको छ। उहाँका अनुसार सरकारले पहल गरेर मासिक 50-55 हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सके दशैं तिहार अघि उपभोक्ताका घरमा

0: रहेका खाली सिलिण्डरसम्म भर्न सकिने र त्यसपछि बजारमा आपूर्ति अवस्था सामान्य बन्न सक्छ। ग्यास अभावको समस्या अबको दुई हप्ताभित्र समाधान भइसक्ने पनि उहाँले आश्वासन दिनुभयो। समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तथा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। अहिले बजारमा ग्यासको आपूर्तिमा समस्या देखिनुको कारण के हो? सीआईएनसँग कुराकानी गर्दै निगमका प्रवक्ता मनोज ठाकुरले भन्नुभयो,
1: जति रिक्वायरमेन्ट छ, जस्तै हाम्रो मासिक खपत चाहिँ 45-40 हजार मेट्रिक टन हो, त्यो परिमाण चाहिँ ग्यास आएकै छ। तर यो जुन बजारको एकासी यो डिमाण्ड बढेको कारणले गर्दाखेरि चाहिँ कतिपय ठाउँमा, सबै ठाउँमा त नभनौ, कतिपय ठाउँमा चाहिँ ग्यास चाहिँ सहज रूपमा नपाएको भन्ने गुनासाहरू पनि आइरहेका छन् र विभिन्न संचार माध्यममा पनि त्यो आइरहेको छ। तर जसरी संचार माध्यममा आएको छ त्यो अवस्थामा पनि नरहेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। किनभने ग्यास आयातमा समस्या भएको भए यति उपभोक्ताहरू चाहिँ यसरी प्यानिक हुनुपर्ने अवस्था थियो, तर ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन र हामीले जुन विगतमा 46,000-47,000 मेट्रिक

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाई र भ्रमका कारण मृत्युको जोखिम,
1: पानी खुवाउनु हुँदैन, पटक्कै पनि पानी खुवाउनु हुँदैन, पेसेन्ट चाहिँ कन्सियस छ, अचेत अवस्था छैन, कम्प्लिटली होसमा छ भने त्यस्तो अवस्थामा पानी खुवाउँदा चाहिँ मिल्छ, खुवाउन मिल्छ, यो चाहिँ बिल्कुलै मिल्छ।
2: 128 मेगावाट तमौर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न शुरू, पहिले नै छापिएका लाइसेन्स बार्ने बाहेक यातायातका सबै काम 20 दिनदेखि ठप्प, मल ल्याउँदा भारतीय जेलमा पुगेका सर्लाहीका किसान दाजुभाइ जमानतमा छुट्दै, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ। बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
5: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
6: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
4: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
5: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। आजको कान्तिपुरको पहिलो पृष्ठमा सुधारको नारादेखि विवादको घेरासम्म शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ भने आमाको दूध संकलन गर्न घर घर पुग्नेछ मिल्क भ्यान शीर्षकमा अर्को खबर प्रकाशित छ। नवजात शिशुका लागि दूधको माग अत्यधिक बढ़े पनि संकलन न्यून भए पछि काठमाडौँ उपत्यकाका घर घरमा पुगेर आमाको दूध संकलनको तयारी थालिने भएको छ। त्यस्तै भित्री विश्वमा मल ल्याउँदा भारतीय जेलमा रहेका सर्लाहीका किसान दाजुभाइ जमानतमा छुट्दै शीर्षकको अर्को खबर पनि प्रकाशित छ। दुई बोरा यूरिया र छ बोरा डीएपी मल लिएर घर आउँदै गर्दा पक्राउ परेका सुरेश प्रसाद सिंह र नरेन्द्र प्रसाद सिंहलाई जमानतमा छान्न भारतीय अदालतको आदेश रहेको छ। देशभरका स्वास्थ्य संस्थामा सर्पदंश विरूद्धको औषधिको चरम अभाव
10: शीर्षकमा अर्जुन पौडेलले खबर लेख्नु भएको छ। वैशाख यता मात्रै विषालु सर्पको डसाईबाट कम्तीमा 53 जनाको मृत्यु र 716 जना घाइते भएका छन्। यो वर्ष विपदबाट भन्दा पनि 25% बढ़ी सर्पदंशको मृत्युको तथ्याङ्क छ, अर्जुन पौडेलले लेख्नु भएको खबरमा उल्लेख छ। त्यस्तै भित्र पृष्ठमै राष्ट्र बैंकका कार्यकारी निर्देशकलाई अर्थमन्त्री वाग्लेका प्रश्नै प्रश्न शीर्षकमा खबर छ भने 128 मेगावटको तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न शुरू शीर्षकमा पनि खबर प्रकाशित छ।
11: नागरिक दैनिकमा नागरिकता नहुँदा सुविधाबाट वञ्चित शीर्षकमा चितवनबाट वसन्त ढुंगानाले लेख्नु भएको खबर छ। चितवनको खैरहनी नगरपालिका 10 स्थित कठारमा सरकारले बनाइदिएको घरमा बस्नुहुन्छ छेउरी माझी। उहाँका दुई छोरा र तीन छोरी छन्। छोराछोरीको विवाह भएर नाति नतिना जन्मिसकेका छन् तर तिनीहरूले पढ्न पाएका छैनन् किनभने उनीहरूको जन्म दर्ता नै छैन। कक्षा 5 त पढे, त्यसभन्दा माथि गएपछि जन्म दर्ता चाहिने रहेछ, माझीले भन्नुभएको छ। सरकारवाला निकायले समन्वय गर्नुपर्ने उहाँको माग छ। चिकित्सा स्नातक प्रवेश परीक्षा कहिले शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजा सार्वजनिक गरेको करिब 1.5 महीना बितिसक्दा पनि चिकित्सा शिक्षा स्नातक तह एमबीबीएस बीडीएस बीएससी नर्सिङ बीपीएच बी फर्मा लगायतको एकीकृत प्रवेश परीक्षाको आवेदन अझै खुल्न सकेको छैन। यसले चिकित्सा शिक्षा अध्ययनको तयारीमा रहेका हजारौं विद्यार्थीलाई अन्यलमा पारेको छ भने शैक्षिक क्यालेण्डर समेत प्रभावित हुने निश्चित बनेको छ। एमाले किचलोले प्रदेश सरकार गठनमा अन्यल शीर्षकमा खबर छापिएको छ भने स्वार्थले संकटमा कांग्रेस, आफ्नै दोकान खोल्ने तयारीमा नेताहरू शीर्षकमा बालकृष्ण अधिकारीले लेख्नु भएको छ। आर्थिक कारोबार दैनिकमा कर्मचारीले पाएनन् 15 दिनमा तलब न त प्रोत्साहन भत्ताको टुंगो शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको छ भने नाथिल्लो अरूण आयोजना बादमा पुग्न 2 किलोमिटर सुरुङ निर्माण शुरू शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। 18 महिनामा सुरुङ, 19 किलोमिटर सड़क र पुल सम्पन्न गरिने शीर्षकमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा पहिले नै छापिएका लाइसेन्स बाँड्ने भएका यातायातका सबै काम 20 दिनदेखि ठप्प भएको बारेमा मिलन विश्वकर्माले लेख्नु भएको छ। परीक्षण बिना नै कार्यान्वयनमा ल्याइएको नयाँ प्रणालीमा समस्या नै समस्या निम्तिएपछि देशभरका 43 यातायात कार्यालयमा सेवा अवरूद्ध छ, हजारौं सेवाग्राही प्रभावित भएका छन्। संयुक्त राष्ट्रसंघीय महासभामा यसपटक पनि प्रधानमन्त्री नजाने, नेपालको नेतृत्व परराष्ट्र मन्त्री खनालले गर्ने शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर छापिएको छ। राप्रपाको निर्णयले बागमतीमा नयाँ सरकार गठन झनै पेचिलो शीर्षकमा मकवानपुरबाट पोस्टराज अधिकारीले लेख्नु भएको खबर छ भने सरकारबारे कांग्रेसको टिप्पणी, सुशासन पारदर्शिता र जवाबदेहितामा पूर्ण असफल शीर्षकमा अर्को खबर पनि छ। नेत्रीपन्नामा सामान्य अवस्थाको दैनिक खपतभन्दा 50% बढ़ी ग्यास आयात, तैपनि किन छ अभाव शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। इन्टरनेट सेवा प्रदायकबाट पाउने 2 अर्ब बक्यौता उठाउन सरकारको ताकेता शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको छ भने पहिलो पटक एकै वर्षमा 2 खर्बमाथि जीवन बीमा व्यापार शीर्षकमा पनि खबर छापिएको छ। गोर्खापत्र दैनिकमा वधशालाको फोहोर अब मोहोर शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। बकेता रकम तिर्नुपर्छ शीर्षकमा सरकारले इन्टरनेट सेवा प्रदायक आईएसपी कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसंचार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसंचार विकास कोष बापतको बकेता असूलीको विषय टुंग्याउने तयारी गरेको बारेमा खबर छापिएको छ। 10 मन्त्रालयको ओएनएम सम्पन्न भएको बारेमा नगेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। भित्रीपन्नामा भरतपुरमा भूमिगत लाइनबाट बिजुली वितरण शुरू भएको बारेमा खबर छापिएको छ। चितवनको भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति शुरू गरिएको हो। पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत वितरण प्रणाली तयार भई परीक्षणका क्रममा रहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।
10: साझा खबरमा अब विदेशका खबर। भारतको पूर्वी राज्य झारखण्डमा चट्याङ लागेर 14 जनाको मृत्यु भएको छ, 8 जना घाइते भएका छन्। स्थानीय संचार माध्यमका अनुसार भारी वर्षा र आँधी बेहरीसँगै परेको चट्याङबाट 3 जिल्ला प्रभावित भएको छ। भारतको मौसम विज्ञान विभागले शनिबारसम्म झारखण्ड सहित विभिन्न क्षेत्रमा व्यापक ठूलो पानी पर्ने पूर्वानुमान गरेको छ। यसैबीच भारतमा मनसूनी वर्षाले निम्त्याएको बाढ़ी र पहिरोका कारण जुलाईदेखि हालसम्म 100 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। तथ्यांक अनुसार हजारौं मानिस डुबानका कारण आफ्नो घर तथा आवास छोड्न बाध्य भएका छन्। वार्षिक मनसूनले ल्याउने वर्षामा किसानहरू निर्भर रहने भए पनि जलवायु परिवर्तनले दक्षिण एसियाली क्षेत्रमा यस्ता घटनाहरू थप बढ़दै गएको समेत विज्ञहरूले चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। भारतको उत्तर पूर्वी राज्य असम मनसूनी वर्षाबाट सबैभन्दा धेरै प्रभावित भएको छ। उक्त राज्यमा कम्तीमा 87 जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। रूसको क्षेपणास्त्र तथा ड्रोन आक्रमणबाट युक्रेनको किएव क्षेत्रमा 17 जनाको मृत्यु भएको छ। युक्रेनको राज्य आपतकालीन सेवा विभागका अनुसार आक्रमणबाट गोदाम रसद केन्द्र व्यापारिक भवन तथा औद्योगिक संरचनामा क्षति पुगेको छ। सबैभन्दा बढ़ी क्षति किएव क्षेत्रमा रहेको र त्यहाँ 16 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
11: साझा खबरमा अब खेल खबर। बीसौं एसियाली खेलकूद अन्तर्गत जापानमा आयोजन हुने बीसौं एसियाली खेलकूदमा नेपालबाट सहभागी हुने खेलाड़ी र अफिसियलको टुंगो लागेको छ। हिजो राष्ट्रिय खेलकूद परिषद राखेपाले कुल 22 खेलमा 136 खेलाड़ी सहभागी हुने टुंगो लगाएको हो। 22 खेलमा कुल 32 प्रशिक्षक सहभागी हुने पनि राखेपाले जानकारी दिएको छ। नेपालबाट 22 खेलमा 136 खेलाड़ी सहभागी हुँदा 80 पुरूष र 56 महिला रहेका छन्। पछिल्लो पटक खेल र खेलाड़ी संख्या धेरै तथा पदक कम आएपछि ठूलै आलोचना पनि भयो। अझ एक खेलका लागि पदाधिकारी अर्को खेलको अफिसियल बनेर प्रतियोगितामा सहभागी भएको पनि विगतको अभ्यास रहेको छ। सिद्दिकी शमसुद्दीनले एसियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनशीपमा अन्तर्राष्ट्रिय टेक्निकल अफिसियलको भूमिका निर्वाह गर्नुहुने भएको छ र नेपाली क्रिकेट टीमले अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने एनटी टप एण्ड टी ट्वेन्टी श्रृंखला खेल्नु भएको छ। त्यसका लागि नेपाल क्रिकेट संघ क्यानले खेल तालिका सार्वजनिक गरेको छ। क्यानले सहभागी हुने टीमको भने टुंगो लगाएको छैन अनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले 10 टोलीको सहभागिता रहने ग्लोबल क्वालिफायर्स प्रतियोगिताको नीति तय गरेको छ। प्रतियोगिता 22 फेब्रुअरीदेखि 23 मार्च 2027 हुनेछ। प्रतियोगिताको भेन्यू अर्थात स्थान भने सार्वजनिक गरिएको छैन।
10: सर्पको टोकाईपछि के कुरामा सावधानी अप्नाउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: साझा खबरमा अब सर्पदंश उपचारको कुरा। सर्पको टोकाईबाट हुने धेरै जस्तो मृत्यु समयमै उपचार नपाउँदा हुने गरेको विज्ञहरू बताउँछन्। यसको मुख्य कारण मध्ये अन्धविश्वास र गलत उपचार पद्धति प्रमुख मानिन्छ। सर्पदंशको उपचार भ्रम र यथार्थबारे हामीले नेपाली सेना वीरेन्द्र अस्पतालमा कार्यरत सेनानी कन्सल्ट्यान्ट फिजिसियन डाक्टर ताहिर अली अन्सारीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
1: सुसेर काटेर जड़ीबुटी प्रयोग गरेर धामे झाँक्रीको प्रयोग गरेर त्यो कुनै अवस्थाले पनि निको पार्न, किनभने कुनै पनि साइन्टिफिक रिसर्चले प्रुभ गरेका छैन, प्रमाण छैन हामीसँग। त्यसमा यदि विषालु सर्पले टोक्या हो भने त्यसको लागि चाँडोभन्दा चाँडो त्यसलाई हस्पिटल पुर्याएर त्योभन्दा अगाडि प्राथमिक उपचारमा संलग्न हुनु पर्यो। चाँडोभन्दा त्यो सबसे प्रथम गर्नुपर्ने भनेको त्यो व्यक्तिलाई चाहिँ हामीले एस्योरेन्स दिनुपर्छ कि केही पनि हुँदैन, उहाँलाई शान्त राख्नुपर्छ। टोकेको ठाउँलाई चाहिँ हामी इमोबिलाइज गर्नुपर्छ, स्प्लिन्टहरू लगाउन सकिन्छ त्यहाँ, इमोबिलाइज गरेर चाँडोभन्दा चाँडो चाहिँ त्यो बिरामीलाई चाहिँ
13: इमोबिलाइज भनेको चाहिँ हलचल हुन नसक्ने गरी राख्ने भने
1: अब जस्तो यतिकै राख्दाखेरि हलचल हुन सक्छ, त्यही भएर हामीले त्यहाँ काठको चिज अथवा कुनै स्ल्याबहरू राखेर त्यसलाई चाहिँ हामी इमोबिलाइजेसन भन्छ। त्यो भयो भने के हुन्छ, हाम्रो जुन विष भित्र छिरिया छ त्यो चाहिँ एक्सपान्ड हुन पाउँदैन,
13: फैलिन
1: पाउँदैन। उहाँलाई चाहिँ चाँडो चाँडो अस्पताल पुर्याउनु पर्यो, त्यसमा चाहिँ स्ट्रेचर अथवा हामी गाडीको प्रयोग गर्न सक्छौँ।
13: त्यसपछि सर्पले जहाँ टोकेको छ त्यो भाग चाहिँ चलाउनु भएन अनि त्यसपछि सकेसम्म अस्पताल छिटो पुर्याउनु पर्यो,
1: भन्दा छिटो पुर्याउनु पर्यो।
13: अघि जडीबुटीको कुरा उठिहाल्यो होइन, नेपालमा आयुर्वेद चिकित्सालाई लामो समयदेखि प्रयोगमा ल्याइराखिएको पनि छ, केही सम्भव भएको छ होइन, तर सर्प टोकाईमा आयुर्वेद जुन जडीबुटीको कुरा छ टोकेको ठाउँमा लगाएपछि त्यसले चुस्छ अनि निको हुन्छ भन्ने खालको पनि रहेछ, यो चाहिँ के हो खास डाक्टर?
1: यो सबै भ्रम भ्रम हो, यी चीजहरू जति पनि छन् सबै भ्रम हो। अब विषालु सर्पले टोकिसकेपछि चाहिँ अब लिम्फेटिक सिस्टम हुन्छ हाम्रो बडीमा, त्यसबाट लिम्फेटिक सिस्टमबाट सर्कुलेट भएर हाम्रो ब्लडमा पुग्ने हो र बडीको हरेक पार्टमा पुगेर श्वास प्रश्वासलाई असर गर्ने, ब्रेनलाई असर गर्ने, रगत रक्तस्राव हुने, यी कुराहरू हुने हो। अनि न्यूरोलोजिकल मेनिफेस्टेसन भन्छ, न्यूरोलोजिकल मेनिफेस्टेसन करेट र कोब्राहरूको टोकाईबाट चाहिँ दिमागमा असर गर्ने, जस्तो आँखा हेर्न नसक्ने, लिड्स आइलिड फल हुन थाल्ने, बोल्न नसक्ने, निन्न नसक्ने, श्वास प्रश्वासमा प्रब्लम आउने, प्यारालाइसिसहरू हुने, यी लक्षणहरू हुन्। अब यसमा चाहिँ हजुरले कुनै पनि जडीबुटीको प्रयोग गरे भने, मैले अघि नै भनिसकेँ साइन्टिफिक प्रमाण कुनै पनि यस्ता चीजहरूको छैन जसले चाहिँ पोइजनलाई चाहिँ निष्क्रिय बनाउन सकोस्। सर्पको टोकाई एउटा चाहिँ न्युरोटोक्सिक, अर्को चाहिँ मायाटोक्सिक, एउटा चाहिँ हेमाटोटोक्सिक। त्यो भनेको एउटा ब्रेन र नसाहरूलाई एफेक्ट गर्ने, अर्को चाहिँ रगतलाई असर गर्ने र तेस्रो चाहिँ मांसपेशीलाई असर गर्ने। अब न्युरोलोजिकल न्युरोटोक्सिक इफेक्टहरू भएको सर्पहरू जसले कज गर्न सक्छ त्यो भने त्यसमा चाहिँ हजुरको अवस्था जुन छ आफ्नो ब्रेनको अवस्था, सोच्न सक्ने अवस्था, बोल्न सक्ने अवस्था, त्यो चाहिँ त्यसमा विस्तारै कमजोरीहरू आउन सक्छ, आँखाको आइलिड्सहरू ड्रुपिङ हुन सक्छ।
11: सेनानी डाक्टर ताहिर अली अन्सारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
10: छ घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा, त्रिशुली, मर्स्याङदी, सेती र काली गण्डकी नदीमा पानीको सतह बढ़दै नारायणी नदी आसपासमा डुबानको जोखिम साँझैसम्म सतर्कता अपनाउन पर्ने।
11: चिनिया दबावपछि तिब्बती अध्ययन सम्बन्धी सम्मेलन रद्द, अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन। 128 मेगावाट तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न शुरू।
10: पहिले नै छापिएका लाइसेन्स बाँड्ने बाहेक यातायात कार्यालयमा सबैभन्दा 20 दिनदेखि ठप्प, मल ल्याउँदा भारतीय जेलमा पुगेका सर्लाहीका किसान दाजुभाइ जमानतमा छुट्दै, झारफुकका नाममा सर्पको टोकाईबाट मृत्यु हुनेको संख्या बढ़दै,
11: भारतको झारखण्डमा चट्याङबाट एकै दिन 14 जनाको मृत्यु, मनसून शुरू भए यता 100 भन्दा बढ़ीको ज्यान गयो, रूसद्वारा युक्रेनमा व्यावसायिक क्षेत्र लक्षित क्षेपास्त्र तथा ड्रोन आक्रमण,
10: र जापानमा हुने विश्व एसियन गेम्समा नेपालबाट 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने, नेपालले 22 खेलमा सहभागिता जनाउने। आईसीसी एक दिवसीय विश्वकप आगामी वर्ष फेब्रुअरी 22 मार्च 23 हुने।
11: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, भारतबाट आपूर्ति हुने मात्रा घटेको छैन तर नेपालमा ग्यासको अभाव भइरहेको छ, खाली सिलिण्डर बोकेर मानिसहरू विभिन्न चोकहरूमा दौड़िराखेका देखिरहेको छ र यहाँ व्यङ्ग गर्न खोजिएको छ, सरकारले पुर्याउँछु भनिराखेको छ, आश्वासन दिइराखेको छ तर दिइराखेको छैन। एउटा खाली स्थान देखाइएको छ जहाँ एकजना अलि दुब्लो पातलो वृद्धावस्थाको जस्ता देखिने व्यक्ति ग्यासको सिलिण्डर बोकेर त्यहाँ
14: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु, यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाव पाइन्छ भन्ने सुन्छु, यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
15: हाइब्रिडले फल त छिट्टै दिन्छ होला तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ, रासायनिक मल विषादी, हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनुपर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
14: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
15: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
14: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
15: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।

0: अहिले जाउँ न त त्यसो भए
1: हामी त लाग्यौं श्री अगला देवी सुनसारी पसलतिर अनि तपाईँ
2: हजुर हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचादीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचादी खरिद बिक्रीका लागि विश्वसनीय र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचादी पसल धादिङबेसी पुच्छार बजार।
3: अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179070 र 9860222660।
0: सुन्न गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
4: त्रिमूर्ति छ नि छैन,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
4: त्रिमूर्ति छ नि छैन,
0: आफूलाई समस्या परिरहेको छ, त्यो मजा गरेर बस्छ भने भन्नु छिरो।
4: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले। ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
3: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लिएर नया मोबाइल साटिन्छ।
5: त्रिमूर्ति मोबाइल हाउस धादिंगी मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813183307।
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

समय गहर्जका साथै इन्टरनेट अनलाइनको www.radiodhading.org मार्फत संसारभर केही साथ प्रसारण भइरहेको बिहान 6:45 बजेको खबरमा म रेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर। नेत्रहाटी डबजनका मृगौला पीड़ित धनबहादुरलाई 7.5 लाख सहयोग हस्तान्तरण। सहयोग गरिदिन सम्पूर्णमा परिवार।

0: बजारमा ग्यास आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन। विश्व एसियन गेम्समा नेपालका 136 खेलाड़ीले प्रतिस्पर्धा गर्ने। अब पूरा खबर। धादिङको नेत्रावती डब्जन गाउँपालिका वडा नम्बर 1 थला गाउँका मृगौला रोगी धनबहादुर तामाङको उपचारका लागि संकलन गरिएको 7,46,815 रूपियाँ परिवारलाई हस्तान्तरण गरिएको छ। दुवै मृगौला फेल भएर हाल घाँटीबाट क्यानुला राखेर डायलिसिस गराइरहेका तामाङको स्वास्थ्य अवस्था जटिल भएकाले चिकित्सकको सल्लाह अनुसार तत्काल मृगौला प्रत्यारोपण गर्ने तयारी भइरहेको छ। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएको नेत्रावती डब्जन गाउँपालिका 1 वडा अध्यक्ष ठाकुर गुरूङले बताउनुभयो। नेत्रावती डब्जन गाउँपालिका 1 वडा कार्यालयको नेतृत्व र थला गाउँ सेवा समाजको सहकार्यमा सामाजिक सञ्जाल मार्फत समाजका अध्यक्ष पूर्णबहादुर घलेको एनआईएमबी ब्याङ्कको क्यूआर कोड मार्फत उठाइएको हो। उहाँले भन्नुभयो, देश तथा विदेशमा रहेका नेपालीको सहयोगबाट करिब 7.5 लाख रकम संकलन भएको हो। सबै सहयोगी मनप्रति हार्दिक आभार व्यक्त गर्दछौ। यो सहयोगले धनबहादुरले नयाँ जीवन पाउने विश्वास लिएका छौं। उपचारका लागि आवश्यक थप रकम जुटाउन पनि प्रयास जारी रहनेछ। धनबहादुरका लागि आफन्तबाट मृगौला दान गर्ने प्रक्रिया पूरा भइसकेको र अब छिट्टै प्रत्यारोपण गर्ने तयारी भइरहेको वडाध्यक्ष गुरूङले बताउनुभयो। नेत्रावती डब्जन गाउँपालिकाले पनि स्थानीय सरकारका तर्फबाट आर्थिक सहयोग गर्दै आएको जनाएको छ। धनबहादुरको उपचारका लागि अझै थुप्रै रकम चाहिने भएकाले सहयोग गरिदिन सबैमा वडाध्यक्ष गुरूङले आग्रह गर्नुभएको छ। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 3 जनतासँग मेयर कार्यक्रम अन्तर्गत 30 वर्षभन्दा माथिका नागरिकका लागि निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। वडा नम्बर 3 रहेको एमसीएफ क्लिनिकको प्राविधिक सहयोगमा वडा क्षेत्रका विभिन्न टोल बस्तीमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्न लागि वडा नम्बर 3 वडा अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। आज नीलकण्ठ नगरपालिका वडा नम्बर 3 स्थित दही चौतारा र शीतल बजार र साउन 22 गते अर्थात भोलि नीलकण्ठ 3 चैनपुरमा स्वास्थ्य परीक्षण गरिनेछ। दुवै स्थानमा बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म निशुल्क स्वास्थ्य परीक्षण गरिनेछ। 30 वर्षभन्दा माथिका सबै नागरिकलाई तोकिएको मिति समय र स्थानमा उपस्थित भई निशुल्क स्वास्थ्य परीक्षण सेवाको लाभ लिन अनुरोध छ। उहाँले भन्नुभयो, वडाले विगतका वर्षहरूमा पनि स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ। वृद्ध वृद्धा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूको घर घरमा पुगेर स्वास्थ्य परीक्षण छाला रोग सम्बन्धी शिविर लगायत विभिन्न खालका शिविर सञ्चालन गर्दै आएको छ। यस्ता सेवाले नागरिकहरूमा नियमित स्वास्थ्य परीक्षण गर्ने बानीको विकास यही रोग पहिचान तथा स्वस्थ रहन सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो। लगातार 2 दिन घटेको शेयर बजार हिजो सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 4.79 अंकले बढ़ेर 2,667.97 बिन्दुमा पुगेको छ। हिजो होटल तथा पर्यटन, जल विद्युत उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। हिजो 122 कम्पनीको शेयर बढ़ेकोमा 143 घटेको छ। यस्तै 11 कम्पनीको शेयर भने घटबड़ भएको छैन। हिजो सोलु हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। बजार सामान्य कालो लागेको दिन एभरेस्ट कलरको शेयर 9% घटेको छ। हिजो नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। 84.7 अर्ब करोड़को कारोबार भएकोमा हिजो 350 कम्पनीको 1,67,000 किता शेयर 4.40 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 MHz।
0: बाँकी खबर। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा हिजो बसेको बैठकमा समिति सभापति जयन्ती देवी राईले समितिको तर्फबाट सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउन तथा आवश्यक नीतिगत र कार्यान्वयनात्मक कदम तत्काल अघि बढ़ाउन समेत सरकारलाई निर्देशन दिनुभयो। देशभर गुणस्तरीय वस्तु तथा सेवाका आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन तथा कृत्रिम अभाव र कालो बजार नियन्त्रण गर्न सरकारलाई समितिले निर्देशन दिएको सभापति राईले बताउनुभयो। उहाँले दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न सर्वसाधारणको सहज पहुँच हुने गरी सुपथ मूल्य पसलको नियमित अनुगमन तथा क्षेत्रगत दायर विस्तार गर्न प्रत्येक पसलमा अनिवार्य रूपमा मूल्य सूची राख्ने व्यवस्था कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। सभापति राईले संघ प्रदेश र पालिका बीच तथा सम्बन्धित मन्त्रालयहरूबीच समन्वय र सहकार्य गर्दै नियमित बजार अनुगमन सञ्चालन गर्न उपभोक्ता हित संरक्षणलाई प्रभावकारी बनाउन उपभोक्ताका गुनासो सुनवाई गर्ने संयन्त्र सुदृढ़ गर्न तथा उपभोक्ता अदालतलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको जानकारी दिनुभयो। यस्तो बैठकमा नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने ग्यासको मागमा अस्वाभाविक वृद्धि भएका कारण उपभोक्ताको माग अनुसार आपूर्ति गर्न नसकिएको बताउनु भएको छ। निर्देशक बरालले एउटा सिलिण्डरले केही समय धान्ने अवस्थामा तत्काल अर्को सिलिण्डरका लागि नाम दर्ता गर्दा वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएको बताउनुभयो। उहाँले बजारमा उत्पन्न ग्यास अभावको समस्या अब दुई हप्ताभित्रमा हल भइसक्ने विश्वास पनि व्यक्त गर्नुभयो। गैराती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो छ घण्टामा कास्की नवलपरासी पूर्व नवलपरासी पश्चिम गुल्मी गोर्खा र पाल्पा लगायतका जिल्लामा मध्यमदेखि मुसलधारे वर्षा भएको हो। काठमाडौँ उपत्यका सहितका अन्य ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार त्रिशुली मर्स्याङ्गी सेती गण्डकी र काली गण्डकी नदीमा पानीको सतह बढ़दै गएको छ। गण्डकी प्रदेशका पहाड़ी जिल्लामा आज बेलुकीसम्म थप वर्षा हुने सम्भावना रहेकाले नारायणी नदी आसपासका डुबान हुने क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज पनि बागमती प्रदेशका हिमाली पहाड़ी र तराई क्षेत्र गण्डकी प्रदेशका हिमाली पहाड़ तराई कोशी प्रदेशको हिमाली तथा पहाड़ी भूभाग मधेस प्रदेशको विभिन्न ठाउँ तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार भोलि पनि बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र पहिरोको जोखिम भएका ठाउँ तथा डुवान हुने क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। झण्डै चार महिनादेखि बन्द भिरकुटी मण्डपको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा लगाएको तालाबन्दी हिजो खुलेको छ। तर पुस्तकालयमा बसेर पुस्तक पढ्न भने अझै केही दिन पर्खनु पर्ने भएको छ। आउँदो 25 गते सोमबारदेखि पुस्तकालयमा पठन पाठनको उचित वातावरण तयार गरिने सहमति भएको छ। आम पाठक पत्रकार सुरक्षाकर्मी जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि समाज कल्याण परिषदका पदाधिकारी भिरकुटी मण्डप व्यवस्थापन समितिका प्रकाशन समितिका प्रशासन प्रमुख र सार्वजनिक पुस्तकालयका कर्मचारीको रोहोभरमा हिजो पुस्तकालयमा लागेको तालचा खोलिएको हो। हाल पुस्तकालयको साँचो तालचा पुस्तकालय प्रशासनको जिम्मेमा रहने पुस्तकालय सञ्चालनको कार्य सञ्चालन विधि परिषद र पुस्तकालय कार्य समितिले आपसी छलफलमा तयार गर्ने सहमति पत्रमा उल्लेख छ। आम पाठक लगायत विभिन्न व्यक्तिबाट भएका दबावमूलक तथा रचनात्मक कार्यक्रमका कारण पुस्तकालयमा लगाएको तालाबन्दी खुलेको हो। परिषद र पुस्तकालय समाजबीच वर्षौंदेखि चलिरहेको 2,85,00,000 रूपियाँ भाड़ा बक्यौता विवादका कारण गएको चैत्र 30 गतेदेखि पुस्तकालय बन्द थियो। 2060 सालमा स्थापना भएको यस पुस्तकालयमा 50,000 भन्दा धेरै पुस्तकहरू उपलब्ध छन्।

नेपाल आयल निगमले उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन क्विक रेस्पोन्स टीम अर्थात द्रुत प्रतिकार्य टोली गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बनेको यो विशेष टोलीले हिजोदेखि काम शुरू गरिसकेको निगमले जनाएको छ। बजारमा ग्यास अभाव भई लाइन बस्नुपर्ने बाध्यता हटाउन मन्त्रालय आयल निगम उद्योग विभाग र ग्यास व्यवसायका प्रतिनिधि समेटेर यो संयन्त्र बनेको हो। देशका कुनै पनि ठाउँमा ग्यासको आपूर्तिमा समस्या देखिए यो टोलीले तत्काल समाधान गर्नेछ। ग्यास आपूर्ति सम्बन्धी समस्या वा गुनासो भए उपभोक्ताले कार्यालय समयभित्र आयल निगमको हटलाइन नम्बर 01597190 2 सम्पर्क गर्न सक्नेछन्। प्राप्त गुनासोको आधारमा ग्यास उपलब्ध गराइने निगमले जनाएको छ। निगमले ग्यासको आपूर्ति पर्याप्त भइरहेको बताए पनि उपभोक्ताले कयौं दिनदेखि ग्यास नपाइरहेको गुनासो गरेका छन्। काठमाडौँ उपत्यका सहित विभिन्न शहरमा ग्यास सिलिण्डर साट्न लामो लाइन देखिन्छ। विश्व एसियन गेम्सबाट नेपाल गेम्समा नेपालबाट 136 खेलाड़ीले 22 खेलमा प्रतिस्पर्धा गर्ने भएका छन्। आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात असोज 3 गतेदेखि असोज 18 गतेसम्म जापानको आईजी नागोयामा आयोजना हुने गेम्समा नेपालबाट 136 खेलाड़ीले 22 खेलमा प्रतिस्पर्धा गर्ने भएका हुन्। राष्ट्रिय खेलकुद परिषद राखेपले प्रतियोगिताको लागि खेलाड़ी र प्रशिक्षकको अन्तिम सूची सार्वजनिक गर्दै 136 खेलाड़ी र 32 प्रशिक्षक गरी कुल 168 सदस्यीय नेपाली टोली जापान जाने भएको छ। समूहगत खेलतर्फ नेपालले कबड्डी महिला भलिबल र पुरूष क्रिकेटमा मात्रै सहभागिता जनाउनेछ भने बाँकी 19 खेल व्यक्तिगत विधाका रहेका छन्। खेलाड़ी संस्थाका आधारमा पुरूष र महिला गरी 24 खेलाड़ी रहेको कबड्डी टोली सबैभन्दा ठूलो रहेको छ। पुरूष क्रिकेटमा 15 र महिला भलिबलमा 12 खेलाड़ी सहभागी हुनेछन्। यसअघि 23 खेलमा झण्डै 140 खेलाड़ी सहभागी गराउने तयारी भए पनि अन्तिम सूचीमा 22 खेल मात्र समावेश भएका हुन्। व्यक्तिगत खेलतर्फ उसुमा सबैभन्दा बढ़ी 11 खेल खेलाड़ी सहभागी हुनेछन् भने डान्स स्पोर्टमा 1 खेलाड़ी मात्रै प्रतिस्पर्धामा रहनेछन्। यसअघि सन् 2023 चीनको हाङझाउमा सम्पन्न 19 एसियन गेम्समा नेपालबाट 29 खेलमा 253 खेलाड़ी सहभागी भएका थिए। यो संस्करणमा कराटेकी एरिका गुरूङले ऐतिहासिक रजत पदक जित्नु भएको थियो भने महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो। नेपालले एसियन गेम्समा हालसम्म 16 पदक जित्न सकेको छैन। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। नेपालकी जनजंका मृगौला पीड़ित धनबहादुरलाई समेत 7,00,000 रुपियाँ हस्तान्तरण सहयोग गरिदिन सम्पूर्ण परिवार

0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 7 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: आजको कविता, आजको कविता,
2: आजको कविता, आजको कविता। नमस्कार, मेरो नाम शर्मिला गिरी, मेरो घर दाङ, हाल म काठमाडौँमा बस्छु। मैले सामान्यतया छन्दका कविताहरू रचना र वाचन गर्ने गर्छु। मैले वाचन गर्न थालेको कविताको शीर्षक छ प्रेम। जुनसुकै जीवमा पनि प्रेमको भावना उत्पन्न गर्न सकियो भने अथवा प्रेमले नै संसारलाई जित्न सक्छ भन्ने त्यो महसुस गरेको बेलामा मैले लेखेको कविता हो यो। मान्छेमा मात्र होइन, प्रेम प्राणीहरूमा पनि हुन्छ र त्यो प्रेमलाई हामीले चिन्न सक्नुपर्छ। प्रेमभित्र नै सृजनाका अनेक द्वारहरू छन् भन्ने भावमा मैले यो लेख्न खोजेको हो। कविताको शीर्षक छ प्रेम र यो पञ्चचामर छन्दमा लेखिएको छ।

0: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला? बाबुलाई केही थाहा छ त?
1: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।

0: गोर्खा द्वारा जनहित में जारी संदेश।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण किमल सिन्हा।
5: सम्पर्क मोबाइल 9741031429।
6: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
7: सुन जस्तो चिज जा पाए त्यही बनाउने कुरा पनि भएन। खै र भर पर्दो सुनचारी पसल भेटिएको
6: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
7: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
8: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ नि?
9: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार।
6: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
10: सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
11: त्रिमूर्ति छ नि छैन?
10: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
11: त्रिमूर्ति छ नि छैन?
10: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
11: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त।
10: लैले
11: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
12: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
4: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेस्ती मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183007।
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
1: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
0: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
1: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
0: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
1: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिउ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिउ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौ, नियमित व्यायाम गरौं
0: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वारा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
4: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
3: के हुनुहुने बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने?
4: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
5: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ स्थित धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
5: फोन नम्बर 0953-63-63, मोबाइल नम्बर 98-41-26-33-83।
7: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: Radio.
1: Extreme energy drink.
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन, सम्पर्क फोन नम्बर 01051 367 98 41 063 249 र 98 43 40 37 23।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै थानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98 15 92 37 34।
5: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
6: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
5: उता हेर त भान्जा,
6: हेरिरहेको छु त मामा।
5: के देखौ त भान्जा?
6: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
5: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङदेखि बीज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
7: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन, कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
8: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-17 97-510-97-778।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड।

0: पैरालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरूषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा।
1: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
0: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धारिङदेशी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9813371700।
2: सुविस्को इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुविस्को इन्टरनेट
1: सुबड अवसर सुबड अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू: मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डी को समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर, धादिङदेखि धादिङ। सम्पर्क मोबाइल नम्बर 9841603240। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक प्रणाली धादिङ सीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम पिनास निमोनिया COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या
0: थाइराइड रोग
1: लामो समयदेखिको ग्यास्ट्रिक खाना अपच हुने अमिलो पानी आउने
0: जन्डिस बिग्रिएको पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली निलकण्ठ टिम धादिङदेशी पुछार बजार प्रहरी बीट अगाडि फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
3: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
2: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
3: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
2: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
3: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
2: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
3: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पथरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
2: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
3: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
2: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
3: फोन नम्बर 0-521-248 मोबाइल नम्बर 98-141-1494-84।
4: सुबड़ अवसर सुबड़ अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य

0: अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम घटबढ हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ। सम्पर्क मोबाइल नम्बर 9841603239। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
1: निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
1: उता हेर त भान्जा,
2: हेरिरहेको छु त मामा।
1: के देखेउ त भान्जा?
2: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
1: भान्जा त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ काठमाडौँ गइँदैन, धादिङदेखि 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
3: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेखि 20 बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
4: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0102-5097-97-510-97-778।
0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
5: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नु पर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
5: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
6: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910-01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: छैन ढुक्क हुँ र म महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
1: डेमु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: यस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
3: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरैजना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समय नै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ।
5: औषधिको दुरूपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: कको वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा
2: सेनेटरी सामान
3: अधिकारी सदस्य
2: बोझो फ्रेंड्स
3: अधिकारी सदस्य
2: धारा फिटिंग
3: अधिकारी सदस्य
2: टाइल मार्बल
3: अधिकारी सदस्य
4: ए दाई के को नाराबाजी हो दाई
5: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
4: के हो लौ न त हामीलाई नि भन्दिनु न
5: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटप को पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइन को साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरू द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
4: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
5: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
6: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 01052148338 मोबाइल नम्बर 98409646 56
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: टेरिटरी सामान
1: अधिकारी सदर
0: बजट फ्रेंड्स
1: अधिकारी सदर
0: धारा फिटिंग
1: अधिकारी सदर
0: टाइल मार्बल
1: अधिकारी सदर
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौन त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
5: मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्छ

0: होइन है बुढा, चार बार पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
1: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलाम श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर। अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुच्छार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: Animal Lines Life Insurance. Khule Rajiyo.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: हजुर झोक्राहरू बसिराख्नु भएको छ त के भयो?
1: जुन माइती बाट ल्याएको भैँसी ब्याएपछि दुध खाउँदा घिउ बेचौला भनेर कति सोचेको थिए मरे बाबु। अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दही बरी पनि दिएन बाबु मलाई त।
0: दही बला सराप्दै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू भैँसी त मर्यो, जिउनु हुनु पर्ने थियो, क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउन भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्
1: बाबु। कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
0: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन्, सहयोग पनि गरिदिन्छन्। सुरक्षित भविष्यका निम्ति पशुधन बिमा
2: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
3: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपिडी सेवा,
4: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
3: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
4: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
3: भिडियो एक्सरे सेवा,
4: इको सेवा हरेक दिन बिहान र बेलुका,
3: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
4: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
5: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100-बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: 9041063240 यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
0: के तपाईँलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छाडसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898 9813 8371000।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुबिसु इन्टरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-4235-888 सुबिसु इन्टरनेट
1: नेपाल भर।
2: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
3: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
2: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
3: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
2: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
3: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
2: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
3: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
2: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
3: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
2: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
3: फोन नम्बर 01-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: ए भान्ज अब काठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
1: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
0: उता हेर त भान्ज,
1: हेरिरहेको छु त मामा।
0: के देखौ त भान्ज?
1: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
0: मामा भान्ज, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन, दार्जिलिङ बेसी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
2: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन, कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ ढुक्क। फोन नम्बर
4: 010-5509-17 97510-97778।
5: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले, कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बढाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौ र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरुपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।

0: Extreme Energy Drink.
1: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि।
2: किन नहस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
1: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रो पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
1: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
0: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
1: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
0: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
1: एफएओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
2: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
3: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइ हो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 9741031429।
7: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
8: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
7: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम स्ट्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
8: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
9: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ नि?
10: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
7: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
8: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
11: त्रिमूर्ति छ नि छैन,
8: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
11: त्रिमूर्ति छ नि छैन,
8: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
11: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
7: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लिएर नया मोबाइल साटिन्छ।
5: त्रिमूर्ति मोबाइल हाउस, धादिंग बेसी मिलन टोल, लेकाली टिकट काउंटर संगे, प्रोप्राइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813183307।
12: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
1: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
0: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
1: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
0: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
1: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिउँ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिउँ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
0: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वारा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले चिनी मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
4: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
3: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने?
4: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
5: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ, धादिङ, प्रोपराइटर नवीन कुमार श्रेष्ठ।
5: फोन नम्बर 0105-2367, मोबाइल नम्बर 9841-2637-83।
7: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: Estonia.
1: Extreme energy drink.
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-3723।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बिज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै थाना मुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी 20 बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
5: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
6: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
5: उता हेर त भान्जा, हेरिरहेको त मामा।
6: के देखौ त भान्जा?
5: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
6: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङदेखि 20 हजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
7: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
8: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-97, 97-510-97-778।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छाडसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धारिङदेशी पुछार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371300।
2: तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01 42 88 8।
0: शुभ अवसर, शुभ अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू: मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर, धादिङ, सम्पर्क मोबाइल नम्बर 98।

0: 41 0 63 249 यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ। शहीद मेमोरियल अस्पताल धादिङ गसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिसपने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ गसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल पाली धादिङ व्यक्तिद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: एनिमल लाइफ लाइफ इंश्योरेंस खुले राजियों
1: सेनेटरी सामन
2: अधिकारी सदस्य
1: बोझ प्रिंस
2: अधिकारी सदस्य
1: धारा फिटिंग
2: अधिकारी सदस्य
1: टाइल मार्बल
2: अधिकारी सदस्य
3: ए दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो ल न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्स मा धारा फिटिङ सेनेटरी नेपाटप को पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइट को प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङ मा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङ मा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरू द्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाइ ल त्यसो उतैतिर लागू
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिक को ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिमु पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
6: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
7: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
8: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
6: किन हुनु अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
8: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
7: किन नि बाबा
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
7: हस् बाबा
9: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
10: सम्पर्क मोबाइल 97-41-031-429
11: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँछन् भने कहिले किनिँदैन भने जस्तो सामान पनि पाइँदैन
12: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
11: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
12: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
13: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
14: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
13: फोन नम्बर 010-523-63 मोबाइल नम्बर 98-41-26-33
15: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन है बुढा, चार बार पनि नजिकै आइसकियो, कानमा झुम्का गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चिज जहाँ पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भ्याडिङ दिशीमा रहेको सलाङ स्ट्रिङ अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तो डिजाइन

0: लाइफ इंश्योरेंस के अभिकर्ता बनो। देवो महालक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड।
1: हामी मैले भन्यो अस्ति सम्बन्धको फसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
2: त्यसो भए म पहिला गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: 라디오 애니멀 라이프 인슈어런스 쿨의 라디오. शहीद मेमोरियल अस्पताल प्राली धारिंगबाट प्रवाह हुने सेवाहरू
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू हाड जोड्ने सेवा बाल रोग सेवा जनरल फिजिसियन
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान
0: भिडियो एक्सरे सेवा
1: इको सेवा हरेक दिन बिहान र बेलुका
0: ल्याब सेवा सबै किसिमका जाँच गरिने व्यवस्था भएको
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउण्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडिसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमलपित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासी, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।

0: 라디오 애니멀 라이프 라이프 인슈런스 쿨의 라디오.
1: दुख आएर बसिराख्नु भएको छ त के भयो?
2: जुन माइती बाटो ल्याएको भैँसी ब्याएपछि दुध खाउँला घिउ बेचौँला भनेर कति सोचेको थिएँ। मर्यो बाबु, अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दैवले पनि दिएन बाबु मलाई त।
1: दैवलाई शराबै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू, भैँसी त मर्यो, जे नहुनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
2: बाबु, कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छ सहयोग पनि गरिदिन्छन्। सुरक्षित भविष्यका निम्ति पशुधन बिमा
3: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक प्रणाली धादिङ बसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस, बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक पाली, नीलकण्ठ टिम, धादिङ बस्ती, पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
3: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युशन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
2: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युशन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
3: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
2: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
3: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
2: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
3: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
2: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
3: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
2: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङ देशी, होटल जनजीविका अगाडि।
3: फोन नम्बर 0-5-21-248, मोबाइल नम्बर 98-41-14-94-84। सुवर्ण अवसर, सुवर्ण अवसर, नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डी को समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङदेखि धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
4: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
5: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
4: उता हेर त भान्जा,
5: हेरिरहेको छु त मामा।
4: के देखेउ त भान्जा?
5: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
4: भान्जा त्यसैले निधार यता ल्याए टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङदेखि 2000 को प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो
6: अन्त कहीँ पाइदैन।
7: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
8: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0102509977 97510 97778।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारिन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल पाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: यस शुभलाभ पोलिक्लिनिक पाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक ताली निलकण्ठ टिम धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट AMR बढाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरूपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 MHz।

यसै गरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं। सदा सर्वदा सुगम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा
2: सेनेटरी सामान
3: अधिकारी सदस
2: बोझो फ्रेंड्स
3: अधिकारी सदस
2: धारा फिटिंग
3: अधिकारी सदस
2: टाइल मार्बल
3: अधिकारी सदस
4: ए दाई के को नाराबाजी हो दाई
5: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
4: के हो लौन त हामीलाई नि भनिदिनु
5: न सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
6: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुथार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214038 मोबाइल नम्बर 9840394656
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: अधिकारी सदस्य
1: बेटर फ्रेंड्स
0: अधिकारी सदस्य
1: धारा फिटिंग
0: अधिकारी सदस्य
1: कायल मार्बल
0: अधिकारी सदस्य
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौन त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका टिम पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214038 मोबाइल नम्बर 9840946656
5: मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 9741031429
9: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले चिनिँदैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
11: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
11: फोन नम्बर 0105363 मोबाइल नम्बर 9841426383
12: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भ्याबिङ डिसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बिस्वी पुच्छार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222627।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै स्थिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: Animal Lives Life Insurance. Khule Rajiyo.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: हजुर
1: झोक्राहरू बसिराख्नु भएको छ त के भयो?
0: जुन माइतीबाट ल्याएको भैँसी ब्याएपछि दुध खाउँला घिउ बेचाउँला भनेर कति सोचेको थिए मर्यो बाबु। अझ त्यति मात्र हो र बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन दही बढी पनि दिएन बाबु मलाई त।
1: दही बोला सराप्दै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू भैँसी त मर्यो, जिनाउनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
0: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन् सहयोग पनि गरिदिन्छन्। सुरक्षित भविष्यका निम्ति पशुधन बिमा
2: एफएओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
3: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
4: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हार जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
3: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
4: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
3: भिडियो एक्सरे सेवा,
4: इको सेवा हरेक दिन बिहान र बेलुका,
3: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
4: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेचीद्वारा जनहितमा जारी सन्देश।
5: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक प्रणाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस, बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक पाली, निलकण्ठ 3, धादिङ बस्ती, पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सुबड़ अवसर, सुबड़ अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थाइराइड सेन्टर का वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एस जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइड को समस्या, महिनावरी को समस्या, भिटामिन डी को समस्या, क्याल्सियम घटबड़ हुने समस्या। थप जानकारी तथा नाम दर्ता को लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदै छ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी 20 बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
2: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
1: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
2: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
2: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
2: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरूषहरू यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
2: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी पुसार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 98-43-33-38-98, 98-13-83-71-00।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सबै इन्टरनेट तपाईँको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-888 सुबिसु इन्टरनेट
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
2: फोन नम्बर 0-10-5-21-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
1: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
0: उता हेर त भान्जा,
1: हेरिरहेको छु त मामा।
0: के देखौ त भान्जा?
1: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
0: भान्जा त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङबासी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
2: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन, कम्प्युटर चाहिए धादिङबासी बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क।
2: फोन नम्बर 0101509017 97510 97778।
4: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बढाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्छ।

0: रेडियोधारी 100.9 हर्जका साथै इन्टरनेट अनलाइनको www.redhari.org मार्फत संसारभरकै साथ प्रसारण भइदिएको साँझ 6:45 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर। ज्वालामुखी गाउँपालिकाको विकास र सड़क सुधारबारे छलफल, अवरूद्ध सड़क तत्काल संचालनमा ल्याउने। नीलकण्ठ नगरपालिका वडा नम्बर 3 30 वर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्य परीक्षण, शेयर बजार घट्यो। र मनसुन जन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रिय सभाका अध्यक्षको निर्देशन। ग्यासमा कालो बजारी भएको थाहा पाए फोन गर्न मन्त्रालयको अनुरोध। अब पूरा खबर। प्रतिनिधि सभा सदस्य एवं संसदीय सुनाई समितिका सभापति बोधनारायण श्रेष्ठ र ज्वालामुखी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष तथा अन्य जनप्रतिनिधिहरू बीच गाउँपालिकाको समग्र विकास, सुशासन, समृद्धि तथा वर्षातका कारण अवरूद्ध भएका सड़कहरूको सुधार सम्बन्धमा विस्तृत छलफल भएको छ। छलफलका क्रममा सांसद श्रेष्ठले गाउँपालिकाको समग्र विकासलाई थप प्रभावकारी बनाउन सुशासन, पारदर्शिता र परिणाममुखी कार्यशैलीलाई प्राथमिकतामा राखी जनप्रतिनिधि तथा कर्मचारीहरूले समन्वय र प्रतिबद्धताका साथ कार्य गर्नुपर्नेमा जोड़ दिनुभयो। छलफलमा सहभागीहरूले गाउँपालिकाको विकास निर्माणका कामलाई जनअपेक्षा अनुसार प्रभावकारी रूपमा अघि बढ़ाउने विषयमा साझा प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। छलफलमा विशेष गरी वर्षातका कारण अवरूद्ध भएका सड़कहरूको प्राथमिकताका साथ सुधार तथा संचालन गर्ने सहमति भएको छ। यस क्रममा सात भन्ज्याङ ढोला हुँदै मैदी सड़क, सात भन्ज्याङ बराहकालिका मैदी सड़क, ढोला मिलनचोक मण्डली दोबानटार सड़कका विषयमा छलफल केन्द्रित रहेको गाउँपालिकाका अध्यक्ष इमनाथ दनैले बताउनु भएको छ। त्यस्तै गरी तत्काल एम्बुलेन्स आवतजावत गर्न सक्ने अवस्था सुनिश्चित गर्न आवश्यक कदमहरू अघि बढ़ाइने निर्णय गरिएको पनि उहाँले बताउनुभयो। पानीको सहज निकासका लागि नाला सफा गर्ने, सम्भव भएका स्थानमा डोजर तथा एक्सावेटर परिचालन गर्ने, सामान्य मर्मत सम्भार तत्काल सम्पन्न गर्ने तथा वर्षा कम भई सड़क सुक्न थालेपछि आवश्यक स्थानमा डोजर प्रयोग गरी सड़कको थप मर्मत गर्ने सहमति समेत भएको छ। छलफलमा सहभागी जनप्रतिनिधिहरूले गाउँपालिकाको समग्र विकास, नागरिकलाई सहज सेवा प्रवाह तथा सड़क पूर्वाधारलाई सुरक्षित र व्यवस्थित बनाउन आपसी सहकार्य र समन्वयलाई थप सुदृढ़ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 3 जनतासँग मेयर कार्यक्रम अन्तर्गत 30 वर्षभन्दा माथिका नागरिकका लागि निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरू गरेको छ। वडा नम्बर 3 रहेको एमसीएफ क्लिनिकको प्राविधिक सहयोगमा आज र भोलि 2 वडा क्षेत्रका विभिन्न टोल बस्तीमा स्वास्थ्य परीक्षण कार्यक्रम संचालन हुने वडा नम्बर 3 वडा अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत आज नीलकण्ठ नगरपालिका वडा नम्बर 3 स्थित दही चौतारा र शीतल बजारमा सम्पन्न भएको छ। यस्तै भोलि साउन 22 गते नीलकण्ठ 3 चैनपुरमा स्वास्थ्य परीक्षण गरिनेछ। बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म निशुल्क स्वास्थ्य परीक्षण गरिनेछ। 30 वर्षभन्दा माथिका सबै नागरिकलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई निशुल्क स्वास्थ्य परीक्षण सेवाको लाभ लिन वडा कार्यालयले अनुरोध गरेको छ। वृद्ध वृद्धा, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूको घर घरमा पुगेर स्वास्थ्य परीक्षण, छाला रोग सम्बन्धी शिविर लगायत विभिन्न खालका शिविर संचालन गर्दै आएको छ। यस्ता सेवाले नागरिकहरूमा नियमित स्वास्थ्य परीक्षण गर्ने बानीको विकाससँगै रोग पहिचान तथा स्वस्थ रहन सहयोग पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो। हिजो सामान्य बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 13.82 अंकले घटेर 2654.15 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 202 कम्पनीको शेयर घटेकोमा 64 बढ़ेको छ। यस्तै 10 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज लक्ष्मी सनराइज क्यापिटलको म्युचुअल फण्ड एलएस होरिजन 12 शेयर 6.5% घटेको छ। समग्रमा बजार घटेको दिन अपर लोहोरे खोला हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज निफ्टी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.40 अर्ब कारोबार भएकोमा आज 347 कम्पनीको 1.08 करोड़ किता शेयर 4.62 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
4: किन नवस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: काठमाडौँ उपत्यका सहित सबैजसो शहरी क्षेत्रमा आज पनि ग्यास किन्नेहरूको लाइन देखिएको छ। नजिकको ग्यास डिपोमा लामो समयदेखि ग्यास नपाएपछि उपभोक्ताहरू रित्तो सिलिण्डर लिएर टाढा रहेका डिलर तथा उद्योगमै लाइन बस्न पुगेका छन्। तर डिलर तथा उद्योगमा समेत घण्टौं लाइन बस्दा पनि ग्यास नपाएको कतिपयको गुनासो छ। सरकारले नियमित आपूर्ति भइरहेको दावी गरे पनि झण्डै एक हप्तादेखि उपभोक्ताले ग्यासको चरम अभाव भोगिरहेका छन्। उद्योगी विक्रेता तथा सरकारले समेत आवश्यकता भन्दा धेरै ग्यास घरमा थुपारेको भन्दै उपभोक्ताले दोष दिने गरेको भए पनि रित्तो सिलिण्डर लिएर लाइन बसेकाहरू घरमा खाना पकाउने ग्यास सकिएकाले बालबच्चा समेत भोकै पर्ने अवस्था आएको गुनासो गरेका छन्। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव, कालोबजारी तथा आपूर्ति सम्बन्धी कुनै समस्या पाएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयको अनुसार यदि कुनै उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाई भोगेको भए 98511 16773 नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्नेछन्। जानकारीको आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानको लागि तत्काल पहल गर्ने मन्त्रालयले जनाएको छ। यसअघि मध्य पूर्वको तनावका कारण ग्यास आपूर्ति कमजोर हुँदा सरकारले आधा सिलिण्डर ग्यास बिक्री गरेको थियो। अहिले फेरि भरि अर्थात 14.2 किलोकै ग्यास बिक्री गर्न थालेपछि बजारमा अभाव भएको हो। सभामुख देवप्रसाद अर्यालले संसद बैठकमा कालो चस्मा नलगाई तोकिएको पोशाकमा उपस्थित हुन सांसदहरूलाई निर्देशन दिनुभएको छ। कार्य व्यवस्था परामर्श समितिको बैठकमा संसदको मर्यादा, अनुशासन र ड्रेस कोडका विषयमा छलफल हुँदै गर्दा सभामुख अर्यालले यस्तो निर्देशन दिनुभएको हो। प्रधानमन्त्री बालिन शाह, गृहमन्त्री सुधन गुरूङ लगायतका मन्त्री र सांसदहरूले संसदले कालो चस्मा प्रयोग गरेपछि संसदीय मर्यादामाथि प्रश्न उठेको थियो। सभामुखले मर्यादा पालक प्रयोग गरेरै भए पनि तोकिएको पोशाक र आधिकारिक लोगो बिना आउने सांसदहरूलाई प्रवेशमा रोक लगाउने चेतावनी दिनुभएको छ। साथै संसद बैठक चलिरहेका बेला हलभित्रै ल्यापटपबाट सेयर कारोबार गर्ने र लबीमा भीड़भाड़ गर्ने जस्ता गतिविधि तत्काल रोक्न पनि उहाँले सबै राजनैतिक दलका सचेतकहरूलाई सचेत गराउनु भएको छ। नेपाली कांग्रेस आधिकारिकता विवादको मुद्दामा पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि आज प्रधान न्यायाधीश मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले सुनवाई भएको हो। इजलासले पुनरावलोकनको लागि अनुमति प्रदान गरेको हो। अब कांग्रेस विवाद निरूपणका लागि तीनजना न्यायाधीशको इजलासमा फेरि सुनवाई हुनेछ। यसअघि दुई न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गगन थापालाई आधिकारिकता दिने फैसला गरेको थियो। त्यसबेला विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै देउबा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको थियो। त्यसबेलाको फैसला ठिक थियो कि थिएन भन्ने विषयमा अब बहस हुनेछ। अब हुने बहसले फैसला गरे बमोजिम आधिकारिकताको निर्णय हुनेछ। अहिले विदेशमा रहनुभएका कांग्रेस पूर्व सभापति शेरबहादुर देउबा पनि यही हप्ता स्वदेश फर्कनुहुने बताइएको छ। अहिले देशका केही ठाउँमा सामान्य वर्षा भएपछि धेरै जसो ठाउँको मौसम खुलेको छ। पछिल्लो 6 घण्टामा सबै जसो प्रदेशका केही ठाउँमा सामान्य पानी परेको भए पनि ठूलो पानी कतै परेको छैन। तर आज ठूलो पानी नपरे पनि केही दिनदेखि लगातार भएको वर्षाका कारण देशका धेरै नदी तथा खोलाको पानीको बहाव बढ़ेको छ। पहाड़ी भेगमा निरन्तर वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ़ेको छ। आज दिउँसो 3 बजे गरेको मापनमा कोशी बारेजमा पानीको बहाव प्रति सेकेण्ड 2,48,800 65 क्यूसेक पुगेको छ। यससँगै ब्यारेजका 34 ढोका खोलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेण्ड 150,000 क्यूसेक नागेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। यसले लगातारको वर्षापछि रौतहटको लालबकैया नदीमा आएको बाढ़ीका कारण रौतहटको राजपुर नगरपालिका 2 फतुवा महेशपुरमा रहेको हुलाकी सड़क खण्ड बन्द भएको छ। यस्तै माथिल्लो तटीय क्षेत्रमा निरन्तरको वर्षाले महाकाली नदीमा पनि पानीको बहाव तीव्र रूपमा बढ़ेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मनसुनजन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई निर्देशन दिनुभएको छ। उहाँले राष्ट्रिय सभामा पेश भएको मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यान आकर्षण गराउने प्रस्तावमा उल्लेख भएका विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको हो। यस्तै उहाँले कार्यान्वयनको अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई समेत निर्देशन दिनुभयो। राष्ट्रिय सभाका सांसदहरूले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी प्रभावकारी हुन नसकेको भन्दै विपदबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका आवश्यक तयारीमा जुट्न सरकारको ध्यान आकर्षण गराएका थिए। प्रस्तावमाथिको छलफलमा सहभागी नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद मदन कुमारी शाहले विपद पूर्व सूचना पूर्व तयारी र उद्धार व्यवस्थापनमा उल्लेखनीय सफलता हासिल गरेका देशका अनुभवका आधारमा विपद कार्य योजना बनाउनु पर्ने बताउनुभयो। नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले विपदबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले प्रभावकारी पूर्व तयारी गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसका मुख्य सचेतक पदम बहादुर परियारले हरेक वर्ष जेठ असारदेखि मनसुनजन्य विपद दोहोरिने भए पनि सरकारको तयारी र कार्यान्वयन अत्यन्त कमजोर हुने गरेको बताउनुभयो। विपदको पूर्व तयारी नगर्ने अनि विपदपछिको उद्धार र प्रतिकार्यमा केन्द्रित हुने प्रवृत्तिले ठूलो धनजनको क्षति हुने गरेको उहाँको भनाइ छ। त्यसअघि प्रस्ताव गर्दै कांग्रेस राष्ट्रिय सभाका संसदीय दलकी नेता कमला पन्तले तीनै तहका सरकार र सरकारवाला निकायबीच समन्वय अभावका कारण विपद व्यवस्थापन प्रभावकारी हुन नसकेको बताउनुभयो। भारतमा गएको महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मूलधारका टेलिभिजन संचार माध्यमप्रति बढ़दो अविश्वासलाई सतहमा ल्याएको छ। प्रदर्शन स्थलमा संचारकर्मीमाथि भएका दुर्व्यवहारका घटनाले सरकारसँग निकट रहेको आरोप खेपिरहेका परम्परागत संचार माध्यम र स्वतन्त्र डिजिटल माध्यम बीचको बढ़दो दूरीलाई पनि उजागर गरेको समाचार संस्था एएफपीले जनाएको छ। काँग्रेस जनता पार्टी सीजेपी आन्दोलनको नेतृत्वमा देशभर आयोजित प्रदर्शनमा सहभागीहरूले केही टेलिभिजन च्यानललाई भारतको सबैभन्दा खराब शत्रु भन्दै विरोध जनाएका थिए। प्रदर्शनकारीहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग निकट रहेको आरोप लगाउँदै मूलधारका संचार माध्यमलाई ल्यापडग मीडियाको संज्ञा दिएका थिए। नयाँ दिल्लीको जन्तर मन्तर प्रदर्शन स्थलमा सहभागी धेरैजसो युवाले आफूहरू समाचारको लागि सामाजिक सञ्जाल र स्वतन्त्र डिजिटल प्लेटफर्ममा धेरै निर्भर हुने बताएको खबर मौलिक छ। 28 वर्षीय सफ्टवेयर व्यवसायी सुजित नरूलालले परम्परागत समाचार च्यानलहरूले हरेक आन्दोलनलाई राष्ट्र विरोधी गतिविधिको रूपमा चित्रण गर्ने गरेको भन्दै त्यस्ता माध्यमप्रति निराशा बढ़ेको बताउनुभयो। प्रदर्शनका क्रममा केही टेलिभिजन पत्रकार प्रत्यक्ष आक्रमणको समेत निशाना बने। अंग्रेजी समाचार च्यानल टाइम्स नाउका पत्रकार देव कोटकमाथि नयाँ दिल्लीमा प्रदर्शनकारीहरूले पानी च्यापेपछि कुटपिट समेत गरेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उहाँ सुरक्षाकर्मीको संरक्षणमा घटनास्थलबाट भाग्दै गएको देखिन्छ। उहाँका अन्य 3 सहकर्मीमाथि पनि दुर्व्यवहार भएको बताइएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। ज्वालामुखी गाउँपालिकाको विकास र सड़क सुधारबारे छलफल, अवरूद्ध सड़क तत्काल संचालनमा ल्याउने। नीलकण्ठ नगरपालिका वडा नम्बर 3 30 वर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्य परीक्षण, शेयर बजार घट्यो। र मनसुनजन्य विपद पूर्व तयारीको प्रगति नियमित पेश गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन। ग्यासमा कालो बजारी भएको थाहा पाए फोन गर्न मन्त्रालयको अनुरोध। यसका साथै अहिलेलाई खबर यति नै। बेलुकी 38 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र अविकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म वेट बिदा हुन्छु। नमस्कार।

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: रेडियो धादिङ समय संकेत
3: अहिले साँझको 7 बज्यो
4: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज
1: गाउँ हो शहर दिन रात हरेक शहर सुबिसु इन्टरनेट आयो है नेपाल भर
2: सुबिसु इन्टरनेट तपाईँको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-4235-888 सुबिसु इन्टरनेट
1: सुबिसु इन्टरनेट आयो है नेपाल भर
3: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ
4: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ
3: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने रगत आउने दुखाई हुने मलद्वार सुनिने पोल्ने पिप निस्कने मलद्वारबाट तरल पदार्थ निस्कने बारम्बार दिशा लाग्ने कब्जियत हुने मलद्वारको बाहिर पीरो आउने यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्
4: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ साथै जीवनशैली परामर्श पनि दिइन्छ
3: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ
4: हाम्रा अन्य सेवाहरू बात युरिक एसिड हड्डी खिएको नसा च्यापिएको गठिया अर्थोराइटिसको उपचार
3: सुगर ब्लड प्रेसर थाइराइड कोलेस्ट्रोल महिला तथा पुरूषमा देखिने यौन समस्या यौन असन्तुष्टि शीघ्र स्खलन धातु तथा श्वेत प्रदर स्त्री रोगहरू बाँझोपना तथा निसन्तान आदिको उपचार
4: जन्डिस निमोनिया हेपाटाइटिस बी तथा सी पत्थरी किडनीको रोग कलेजोको रोग आदिको उपचार
3: दम खोकी मेडिकल फेल छातीको दाग माइग्रेन टाउको दुख्ने पिनास ग्यास्ट्रिक अल्सर नाक कान घाँटी आँखाको रोगहरूको उपचार
4: छालाका रोगहरू सेतो दुबी चाया पोतो डन्डीफोर दाद एलर्जी खटिरा निको नभएका घाउहरूको सफल उपचार
3: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि
4: फोन नम्बर 01-521-248 मोबाइल नम्बर 98-41-1494-84
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याउ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
1: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
0: उता हेर त भान्जा,
1: हेरिरहेको छु त मामा।
0: के देखौ त भान्जा?
1: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
0: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङ बेसी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
2: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन, कम्प्युटर चाहिए धादिङ बेसी बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क।
2: फोन नम्बर 010-5509-97 97-5107-78।
4: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले, कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बढाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरुपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौं, सचेत बनाऊ।

0: Mania Extreme Energy Drink.
1: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि।
2: किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
1: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: अवलोकनको अनुमति दिएको छ। अब विवादको पुनः सुनवाई तीन न्यायाधीशको इजलासमा हुनेछ। यसअघि सर्वोच्चको संयुक्त इजलासले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिक ठहर गर्दै निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। उक्त फैसला त्रुटिपूर्ण रहेको दावी गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र पुनः बहादुर खड्काले पुनरावलोकन निवेदन दिएका थिए। प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको पुनः इजलासले पुनरावलोकनको अनुमति दिएपछि अब अघिल्लो फैसला सही थियो वा थिएन भन्ने विषयमा फेरि बहस हुनेछ। त्यसपछि हुने निर्णयले कांग्रेसको आधिकारिकता विवादको टुंगो लगाउनेछ। देउबा पक्षले भने यसलाई स्वागत योग्य भनेको छ। आन्तरिक विवादमा फँसेको पार्टीलाई पुनः लयमा फर्काउन संवादको वातावरण बन्ने कांग्रेस नेता मीन विश्वकर्माले सीआईएनलाई बताउनुभयो।
1: अहिलेसम्म पार्टी नमिलेको तर अचानकले फेरि यो मुद्दा हेर्नुपर्ने देखिगतको निर्णयहरू चाहिँ त्रुटिपूर्ण देखियो, बेरुसको देखिन जस्तो भयो भनेको हुनाले अब फेरि यो मुद्दा अदालतमा विचाराधीन रहेको हुनाले अब आपसी वार्ता छलफल चाहिँ अनौपचारिक त हुन गर्न सकिने भयो, तर पार्टीको औपचारिक वार्ता छलफल भन्ने कुरा सर्त आदि इत्यादि केही पनि नहुने भयो। त्यसैले अब अदालतको आजको आदेश चाहिँ हाम्रा लागि स्वागत मध्ये छ र हामीले हाम्रो निवेदनको सुनवाई भएकोमा हामी खुसी व्यक्त गर्दछौ। तर यसले हार्दिक भन्दा पनि पार्टी नेपाली कंग्रेस पार्टी जसरी चौधौं महाधिवेशनमा एकरूपता एकताबद्ध भएर चौधौं महाधिवेशन गरेका थियौं, यसले पन्ध्रौं महाधिवेशन पनि एकताबद्ध भई पन्ध्रौं महाधिवेशन गर्ने सम्भावना चाहिँ ढोका चाहिँ खोलेको छ। त्यसैले अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको, अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने वातावरण बनायो।
0: एसीबी सभापति गगन थापा लगायतका शीर्ष नेताहरू सर्वोच्चको निर्णयपछि छलफलमा जुट्नु भएको छ। गृहमन्त्री सुदन गुरूङले राष्ट्रिय सभामा आफ्नो अभिव्यक्ति र भाषा ठाडो हुन पुगेको भन्दै सांसदहरूसँग औपचारिक रूपमा माफी माग्नु भएको छ। मनसुनजन्य विपद व्यवस्थापनबारे छलफलका क्रममा निर्मला पन्त हत्या प्रकरणको विषय उठेपछि गृहमन्त्रीले सांसदहरूलाई उक्त विषयमा प्रश्न नगर्न चेतावनी दिनुभएको थियो। त्यसपछि उहाँको अभिव्यक्तिको आलोचना भएपछि गृहमन्त्री गुरूङले रुष्टमबाटै आफ्नो भाषा अनुचित भएको स्वीकार गर्दै क्षमा याचना गर्नुभयो।
2: र मेरो तर्फबाट अब अलिकति ठाडो तरिकाले यो अलिकति भयो जस्तो लाग्यो मलाई पनि, होइन, यसको लागि म क्षमा प्रार्थी पनि छु, हजुरहरूलाई माफ पनि माग्न चाहन्छु। यो तर यो विषय चाहिँ कस्तो हो भन्दाखेरि हजुरको यो संसदको मर्यादा र जनताप्रतिको आशालाई म बुझ्छु, उच्च सम्मान पनि गर्न चाहन्छु, तर यसलाई अनुसन्धानको विषयलाई हामीले सदन मार्फत गर्ने चाहिँ अनुसन्धानको विषयहरू चाहिँ यो सदन मार्फत चाहिँ हामीले गर्नु चाहिँ मिल्दैन। अनुसन्धान हो नि त, त्यो विषयलाई त हामीले सकेसम्म चाहिँ गोप्य राखेर अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएर हामीले यसलाई चाहिँ रिजल्ट दिनु ठूलो कुरा हो नि त।
0: यसैबीच गृहमन्त्री गुरूङले सरकारले संसदमा प्रश्नको जवाब दिनुभन्दा अघि नै काम गरिसक्ने बताउनु भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले काठमाण्डु उपत्यका सहित 30 जिल्लाका साना नदी तथा खोलामा आज आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे प्लाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलप्रासी, पूर्व पश्चिम, रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहु, सेङ्जा, लमजुङ, कास्की पर्वत, म्याग्दी, बागलुङ, डोटी, डणेधुरा, कैलाली र कञ्चनपुर लगायत जिल्लामा साना नदी र खोलामा पानीको सतह बढ़ने सम्भावना रहेको छ। शाखाले भोलि र पर्सी बहने साथै प्रदेशका केही साना नदीहरूमा आकस्मिक बाढ़ीको जोखिम रहने पूर्वानुमान गरेको शाखा प्रमुख विनोद प्राजुलीले सीआईएमसँग बताउनुभयो।
3: दुई दिनदेखि मनसून अलि सक्रिय छ नेपालको क्षेत्रमा र यो सक्रियता भोलिसम्म कायम राख्न सक्ने देखिन्छ। अब यो सन्दर्भमा आज बिहानको बाढ़ी पूर्वानुमान बुलेटिनमा हामीले मुख्यतः नारायण नदीको क्षेत्रमा आज सतर्कता तह पार हुने अवस्था पूर्वानुमानसँगै सचेतनाको लागि पूर्व सूचना जारी गरेका छौं भने अन्य जति पनि नारायणी नदीका शाखा नदीहरू छन् त्रिशुली, बुढी गण्डकी, मरसाङदी, सेती, मादी, दमो, कालीगण्डकी लगायतमा पनि सतर्कताको सूचना चाहिँ दिएको छ। त्यस्तै कोशीको क्षेत्रमा पनि केही ठाउँमा पानी छ।
0: नेपालमै विकास गरिएको बहुप्रकोप पूर्व सूचना प्रणाली महिनाको सफल परीक्षण गरिएको छ। इनोभेटिभ इन्जिनियरिङ सर्विसेस प्रणालीले निर्माण गरेको यो प्रणालीले बाढ़ी पहिरो डुबान

0: देश समेत प्रसारण गर्न सक्ने सुविधा रहेको सीआईएनसँग संचालक राहुल गुप्तालाई पनि नियन्त्रणमा लिएको जनाइएको छ। पछिल्लो एक महिनामा बजारमा अधिकांश तरकारी तथा हरियो सागसब्जीको मूल्य बढ़ेको छ। असार 21 गतेदेखि यताको औसत बजार मूल्य तुलना गर्दा केही तरकारीको भाव 3 गुणा भन्दा बढ़ीले उकालो लागेको देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार जिरीको सागको मूल्य सबैभन्दा धेरै 340.18% बढ़ेको छ। पालुङ्गोको साग 309.9%, पार्सले 287.75%, रायो साग र ब्रोकाउली 257.14%, लाम्चो भेन्टा 227.27% तथा तितो करेला 200% महँगिएको छन्। दैनिक भान्सामा बढ़ी प्रयोग हुने भिन्डी, बोडी, घिउसिमी, मकै, बोडी, काउली, हरियो फर्सी, हरियो धनियाँ र हरियो खुर्सानीको मूल्य पनि एक महिनामै मूल्य दोब्बरको हाराहारीमा पुगेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले कन्सुलर प्रणालीकरणका लागि अनलाइन आवेदन प्रणाली शुभारम्भ गर्नुभएको छ। नेपाल ई प्रमाणीकरण प्रणाली अन्तर्गत सञ्चालनमा आएको यस सेवासँगै अब सेवाग्राहीले कन्सुलर प्रमाणीकरणका लागि मन्त्रालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ। प्रणाली उद्घाटन गर्दै मन्त्री खनालले डिजिटल प्रविधि सेवा प्रवाहको माध्यम मात्र नभई सार्वजनिक प्रशासनलाई पारदर्शी, प्रभावकारी र उत्तरदायी बनाउने रूपान्तरणकारी प्रक्रिया भएको बताउनुभयो।
1: विभिन्न प्रयोजनका लागि पेश गरिने कागजातहरूको कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधि मैत्री बनाउने उद्देश्यले विकसित गरिएको कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली नेपाल ई एटेस्टेशन सिस्टम एनईएटीएस को शुभारम्भ गरेका छौं। मैले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा गरेको पहिलो निर्णयले आज मूर्त रूप लिएकोमा मलाई अत्यन्तै खुशी लागेको छ र यसले परराष्ट्र मन्त्रालयको समग्र सेवा प्रवाहलाई उदाहरणीय बनाउन सहयोग गर्नेछ भन्नेमा म विश्वस्त छु।
0: साझा खबरमा अब विदेशका खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणा गरेसँगै बंगलादेशमा पुनः विवाद शुरू भएको छ। नयाँ दिल्लीमा पत्रकारसँग प्रत्यक्ष कुराकानी गरेको विषयमा बंगलादेशमा आक्रोश व्यक्त भएका छन्। बंगलादेशले द्विपक्षीय सम्बन्धमा यस घटनाको सम्भावित प्रभावहरूको बारेमा विचार नगरी भारत सरकारले हसिनालाई सार्वजनिक कार्यक्रममा बोल्ने अवसर सहित सार्वजनिक कार्यक्रम आयोजना गर्न अनुमति दिएकोमा गहिरो व्यक्त गरिएको छ। अब खेल खबर। फिफा निलम्बनका कारण नेपालले अगस्त अन्तिमदेखि शुरू हुने एएफसी 20 वर्ष मुनिको एसियन कप छनौट खेल्न नपाउने भएको छ। खेल तालिकाबाट नेपालको नाम हटाइएको छ। एसियाली फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको ड्र तालिकामा नेपालको नाम हटाइएको छ। छनौटमा नेपाल डेभलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो। अब नेपालले 20 वर्ष मुनिको एसियन कप छनौट खेल्न पाउने छैन।
2: तमोर करिडोरले फेरियो पहाड़ी क्षेत्रको मुहार। गाउँ फर्किन थाले बसाई सरेका परिवार।
3: अब हामी पनि केही डाइरेक्ट व्यवसाय गर्ने भनेर सरेको थियौँ। बाटोहरू पनि पर्नु, अब सुविधाहरू पनि आउन थाल्यो। त्यही भएर हामी अहिले खोलामा टाढामा यसो जानु, आफ्नो घरमा होटल व्यवसाय गर्न बसिरहेको।
2: 2065 सालमा शुरू भएको तमोर करिडोरले विकास र रोजगारीको बाटो खोल्दै। रिपोर्ट पर्यटन क्षेत्रको विकासमा सांसदको भूमिका। संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ। शिक्षित सक्षम र जिम्मेवारको स्थान निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। 2065 सालमा संसदीय विकास कोषको रकमबाट शुरू भएको तमोर करिडोरका कारण कोशी पहाड़ी जिल्लावासीलाई सजिलो भएको छ। सड़क निर्माण भएसँगै धनकोटा र आसपासका पहाड़ी बस्तीबाट वर्षौं अघि बसाई सरेका परिवारहरू आफ्नै जन्मथलो फर्किन थालेका छन्। सड़कले केवल दूरी घटाएको छैन, गाउँमा सम्भावनाको ढोका पनि खोलिदिएको छ।
7: चौबिसै गाउँपालिका चार फलामेटार कुनै बेला धनकुटाकै दुर्गम बस्ती मध्ये एक मानिन्थ्यो, तर अहिले यहाँ सड़कसँगै बिजुली, खानेपानी, संचार र यातायातको पहुँच विस्तार भएको छ। स्थानीय उत्पादन बजार पुग्न थालेका छन् भने दैनिक उपभोग्य सामग्री पनि गाउँमै उपलब्ध हुन थालेका छन्। यही परिवर्तनले स्मृति लिम्बुको परिवार पनि गाउँ फर्किएको छ।
8: बसाई किन सरेको भन्दाखेरि मेरो ससुराबा पनि बिरामी हुनुहुन्थ्यो, ब्लड क्यान्सर लागेको थियो। अब हामी पनि केही डाइरेक्ट व्यवसाय गर्ने भनेर सरेको थियौँ। अनि त्यस पछाडि अहिले हामीले उतै अब बाटोहरू पनि गर्नु, अब सुविधाहरू पनि आउन थाल्यो, त्यही भएर हामी अहिले खलामेटारमै यसो सानो आफ्नै घरमा होटल व्यवसाय गरेर बसिरहेको
7: छ। खलामेटार मात्रै होइन, तमर करिडोर अन्तर्गत पर्ने सदमटार, हंसमोरङ र भैसेटार जस्ता बस्तीमा पनि बसाई सरेका परिवारहरू गाउँ फर्किने क्रम शुरू भएको छ। गाउँ फर्किएकाहरू वैकल्पिक व्यवसायमा जोड़िएका छन्। कसैले तरकारी खेती गरिरहेका छन् भने कतिले होटल व्यवसाय समेत चलाएका छन्। चौबिसे गाउँपालिका चार कुरुलेका महेन्द्र नेपानी,
9: तमर करिडोरले गर्दाखेरि पहिलेको भन्दा धेरै परिवर्तन आएको छ। सबैको जीवन स्तर धेरै उच्च भएको छ, सुध्रेको छ। त्यहाँ ठाउँ छोडेर गएको मान्छेहरू अहिले चाहिँ फेरि पछि सर्दा पुनः गाउँमा फर्केर आएर चाहिँ अब होटल व्यवसायदेखि कृषि व्यवसायदेखि लिएर गरिरहेको छ।
7: तमोर करिडोर निर्माणले यातायातको सुविधा मात्र दिएको छैन, गाउँ छोडेकाहरूलाई फेरि आफ्नै माटोसँग जोडिने आत्मविश्वास पनि थपेको छ। चौबिसे गाउँपालिका चारका जनप्रतिनिधि सबिना लकान्द्री,
10: बसाई सरेर जानुहुने हाम्रा आफ्ना आफन्तहरू फर्केर राम्रो बस्ती बसालेर चाहिँ व्यापार व्यवसाय गरेर चाहिँ आफ्नै गाउँमा केही गर्दा हुने रहेछ भन्ने हेतुले राम्रो काम गरेर उदाहरणीय बन्नु भएको छ र यो परिवर्तन करिडोर बनेसँगै यो परिवर्तन भएको हो।
7: भारतको जोगमुनीबाट तमर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्ने उद्देश्यले संविधान सभा सदस्य हेमराज भण्डारीको संसदीय विकास कोषबाट 2065 सालमा 10 लाख बजेट विनियोजन गरेर उपभोक्ता समिति मार्फत काम शुरू भएको थियो। त्यसपछि धनकुटाको मूलघाटदेखि पाँचथरको सुभाङसम्म 2066 सालमा ट्र्याक खोल्न 6 अर्ब 15 करोड 14 लाखमा ठेक्का सम्झौता भई काम शुरू भएको थियो। तमर करिडोरका मुख्य अभियन्ता हेमराज भण्डारी,
11: भौतिक पूर्वाधार सामान्य कुरा हो भनिन्छ, तर भौतिक पूर्वाधारले मान्छेको चेतनामा पनि विकास गर्दो रहेछ, उसको काम गर्ने तौर तरिकामा पनि विकास गर्दो रहेछ, उसले खेती गर्ने र उत्पादन गर्ने तरिकामा पनि विकास गर्दो रहेछ। जो गएका मान्छेहरू पनि फर्किने कि छलफल गर्न थाले भन्दा यसले ठूलो परिवर्तन ल्यायो। समग्र त्यो क्षेत्रको मानिसहरूको जीवनमा चाहिँ एउटा कायापलट ल्याउने योजनाको रूपमा, आयोजनाको रूपमा विकास भएको हेर्दाखेरि त्यहाँका मान्छेहरूसँगको छलफलमा, भेटघाटमा उनीहरूले फोन गर्छन्, कुराकानी गर्छन्, अनि त कहिले धन्यवाद दिन्छन्, कमसे कम तपाईँले शुरूआत गरिदिनु हो भन्छन्। एउटा राजनीतिक कार्यकर्तालाई, एउटा अभियन्तालाई एउटा त्योभन्दा ठूलो आत्मसन्तुष्टि र खुसी चाहिँ अरू केही पनि नहुँदो रहेछ।
7: तमर करिडोर अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँच थरको गएचुकसम्मको 155 किलोमिटर मध्ये हालसम्म 73 किलोमिटर सड़क कालोपत्र भइसकेको छ, तर यस सड़क खण्डमा पर्ने 8 वटा मोटरेबल पुल निर्माणको कामले गति नलिँदा तमोर करिडोर सड़कबाट यात्रुहरूले अपेक्षा गरे जतिको सुविधा भने पाउन सकेका छैनन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम धनकुटा।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पर्यटन विकासको ढोका खोल्न सांसदको सक्रिय भूमिका आवश्यक।
12: मैले चाहिँ पर्यटन मन्त्रालयमा मैले यत्तिका अवधि होटल तथा पर्यटन व्यवसायमा व्यतीत गर्दै गर्दाखेरि मैले जानेका बुझेका कुराहरू त्यहाँ सेयर गरेर एउटा व्यवसायको किसिमले त गर्नुपर्थ्यो भने अब अहिले एउटा संसदको भूमिकामा आइसकेपछि त्यसमा मैले गर्नुपर्ने कामहरू म छोडिन गर्छु।
2: गन्तव्य चिनाउनेदेखि पूर्वाधार बनाउनेसम्म सांसदको भूमिका निर्णायक। संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घर में एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी रॉ फास्ट स्पीड सबे अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
15: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
16: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि बुद्धि प्रसाद पन्त उर्फ हरि हरिको नामले अलि बढी चिनिने व्यक्तित्व हामीसँग हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ मानिज्यू
17: धन्यवाद
16: तपाईँको मत परिणामको कुरा गर्दाखेरि 27,274 मत तपाईँले प्राप्त गर्नुभयो निर्वाचनको बेला अनि निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप यादव जो पूर्व मन्त्रीको रूपमा पनि हुनुहुन्छ 13,030 मत ल्याउनुभयो भने 14,244 मतको फराकिलो अन्तर त्यहाँनिर रहन गयो र तेस्रो स्थानमा नेपाली कांग्रेसका अनिल कुमार रंगाट लगभग 11,885 मत उहाँले प्राप्त गर्नुभयो निर्वाचनको बेलामा प्रतिस्पर्धा गर्दाखेरि तेरो मेरो हाम्रो तिम्रो पार्टी अलग अलग विचार सिद्धान्तको कुरा गरिए पनि अब तपाईँ जितेपछि सबैको साझा हुनुभयो म त्यो साझा उम्मेद्वारकै रूपमा छु जस्तो लाग्छ कि अहिले पनि जसले तपाईँलाई मतदान गर्नुभयो त्यतातिर मात्रै अलिक बढी ध्यान जाँदो रहेछ
17: होइन मैले त अघि तपाईँले भन्नुभयो जस्तै अब निर्वाचित भइसकेपछि त हामी यो पार्टी त्यो पार्टी म यसको म उसको भन्ने कुरै रहेन त्यहाँका मतदाता त अब हाम्रो सबै मतदाता त्यहाँका जनता अब हाम्रो मेरो हुने भए जितिसकेपछि मैले त मसँग प्रतिस्पर्धा गरेँ

0: हेरेका पण्डित यादव पूर्व मन्त्रीज्यू अथवा अनिल रुङ्टाजीलाई पनि मैले भेट्नु होला भनेर पनि मैले उहाँ चिन्छु। पण्डित यादवजीलाई फोन गरेको
1: थिएँ।
0: अब उहाँले पनि अब जस्तो धेरै कुराहरू अब तपाईँ आफैले पनि सिक्ने हुनुहुन्छ, त्यसमा मैले गर्नुपर्ने मैले भन्नुपर्ने केही छ भने म भनौँला भनेर उहाँले पनि
1: त्यतिखेर निर्वाचन सकेपछि तपाईँको निकटतम प्रतिस्पर्धी यादव प्रत्यक्ष रूपमा
0: अनिल रुङ्टाजीसँग त लगभग धेरै पटाजीसँग भयो होला।
1: उहाँले उठाएका विषयवस्तुहरू पनि निर्वाचन क्षेत्रका नागरिकले पनि तपाईँलाई गुनासो गर्न सक्ने दुःख सुख बाँड्न सक्ने त्यो वातावरण अहिले बनिसक्यो कि अथवा त्यो बनाउने चरणमा यो
0: त्यो निर्वाचन उहाँको र मेरो भन्दा पनि निर्वाचन समग्र क्षेत्र नभए एकै
1: जितिसकेपछि तपाईँ साझा हुनु
0: साझा भइहाल्यौँ। उहाँको त्यो क्षेत्रको समस्या उहाँको पनि समस्या रह्यो, जनताको पनि समस्या रह्यो, मेरो पनि समस्या रह्यो, त्यसकारण हाम्रो सबै साझा समस्याहरू आइहाल्यो नि, त्यसमा त केही भन्नुपर्ने कुरै भएन।
1: अनि संसदमा आइसकेपछि अहिलेसम्म कति पटक आफ्नो विचार राख्नुभयो यहाँले
0: सदनमा?
1: हजुर,
0: नौ पटक जति आठ नौ पटक जति आफ्नो त्यो विधेयकको चाहिँ संशोधनको विषयदेखि लिएर आफ्नो क्षेत्रका समयसँगै विषयसँगै गरेर आठ नौ पटक जति मैले आफ्नो विचारमा राख्ने मौका पाएँ।
1: अब अझै भविष्यको लागि के कुरा उठाउने भन्ने त्यो खालको योजना तयारी सांसदको रूपमा गरि नै राख्नु भएको छ अथवा जस्तो जस्तो परिस्थिति आउँछ त्यस्तै त्यस्तै कुरा उठाउने भनेर यहाँको सोच हो?
0: यहाँले भन्नुभएको जस्तै अब परिस्थिति जन्य कुराहरू त उठाउनु पर्ने भइहाल्यो होइन, तत्कालीन समयमा उठेका विषयवस्तुहरू जस्तै अब अहिले समग्र मधेस एउटा चाहिँ एउटा धार्मिक चाहिँ सद्भाव
1: सहिष्णुता कायम गर्ने चरणमा भनौँ न बीचको समयबाट
0: धार्मिक सहिष्णुताको विषयमा पनि कुरा उठाउनु पर्ला होइन। तत्कालीन समयमा उठेका जल्ला बल्ला इस्युहरू त उठाउनु पर्ने नै भए, मेरो क्षेत्रका चाहिँ त्यहाँ स्थानीय समस्याहरूको विषयमा पनि मैले देशलाई समग्र सदनलाई जानकारी दिनुपर्ने हुन्छ सरकारलाई जानकारी।
1: यो बीचमा जुन सद्भाव कायम गर्नको लागि एउटा सांसदको रूपमा कतिको तपाईँले त्यो भूमिका निर्वाह गर्न सक्नुभयो, त्यो जुन कोसिस गरिएको थियो त्यो सयमा सय प्रतिशत त्यसमा सफल हुनुहुन्छ कि अझै पनि केही गर्नु परिरहेको छ?
0: होइन, यस्तो छ, मेरो जिल्ला पर्सा जिल्ला र मेरो क्षेत्रमा चाहिँ जस्तो हामीलाई त पार्टीले नै यहाँबाट चाहिँ अब यो सामाजिक सद्भाव जुन यो धार्मिक सद्भाव चाहिँ बुचोलिन खोज्दै गर्दाखेरि बुचोलिन थाल्दै गर्दाखेरि चाहिँ यहाँबाट तपाईँहरू आफ्नो क्षेत्रमा जानुहोस् तपाईँहरू आफ्नो जिल्लामा जानुहोस् भनेर हाम्रो त पार्टीले नै हामीलाई पठायो, हामी गयौँ र हामी त्यहाँ आफ्नो क्षेत्रमा गएर आफ्नो जिल्लामा गएर सद्भाव र्याली गरेदेखि लिएर यो जस्तो सामाजिक सञ्जालहरूबाट चाहिँ हामीले चाहिँ सद्भावका सन्देश, सामाजिक भाइचाराका सन्देशहरू, सामाजिक सम्बन्धका सन्देशहरू फैलाउनुदेखि लिएर हामीले एउटा संसदले गर्नुपर्ने भूमिका गर्यौं र त्यो हामी त्यसको सफल पनि भयौं।
1: तर राजनीतिकै कारणले गर्दाखेरि यस्तो खालको जुन हामी वर्षौंदेखि मिलेर बसिराखेको स्थिति छ त्यसमा कुनै कुनै बेलामा त्यो परकम्प जस्तो आउँछ भनेर भन्छन्, तपाईँले यसलाई कतिको स्वीकार्नुहुन्छ र भविष्यमा यो कुनै राजनीतिक आग्रह पूर्वाग्रहबाट कुनै पनि ठाउँमा परिस्थिति भड्किन नपाओस् भन्नको लागि एउटा सांसदको रूपमा तपाईँको पूर्व तयारी पूर्व सावधानी के छ?
0: पहिलो कुरा त एउटा यो चेतना नै चाहिँ कहीँ कहीँ चेतना नपुगेको ठाउँमा चेतना पुर्याउनु पर्नेछ, किनभने हामी सदियौंदेखि चाहिँ विभिन्न धार्मिक समुदायहरू मिलेर बसेको अवस्थामा वास्तवमा यो पछिल्लो चाहिँ समयदेखि बेला बेलामा यो सामाजिक सद्भाव भड्किन खोज्दै गर्दाखेरि कहीँ कतै
1: कुनै स्वार्थ
0: कुनै राजनीतिक स्वार्थमा पनि भएर पनि आएको हो कि भन्ने शंका उपशंका त आफ्नो ठाउँमा रह्यो। त्यसमा भन्दा पनि हामीले सामाजिक सम्बन्ध, सामाजिक भाइचारा, सामाजिक सद्भाव कायम गर्नको लागि गर्नुपर्ने कर्तव्य गरेर र अब आगामी दिनहरूमा त्यस्ता चाहिँ सद्भाव नभड्किन दिन सबै राजनीतिक दलहरूले एउटा मैले एउटा संसदको रूपमा सर्वसाधारण आम सर्वसाधारण जनताले चाहिँ आम सर्वसाधारणकै हिसाबले सबैले गर्नुपर्ने कामहरू गर्दाखेरि यो लगभग अब यो चाहिँ अब गलत दिशामा जान चाहिँ दिनु हुँदैन दिँदैन र त्यसमा हामी सफल हुन्छौँ जस्तो लाग्छ।
2: हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा सुन्न सकिनेछ। सरकारी कर्मचारीको तलब 5,500 सम्म बढ्यो। सांसदसँगको अभिव्यक्ति पछि गृहमन्त्री गुरूङद्वारा सार्वजनिक क्षमा याचना। कांग्रेस आधिकारिकता विवादमा पुनः सुनवाई हुने भएको छ। जुत्नेकी फुट्ने अन्तिम मौका प्राप्त गरेको नेताहरूले बताएका छन्। भदौभित्र स्वास्थ्य बीमाको 15 अर्ब बक्यौता भुक्तानी गर्ने सरकारको तयारी छ। नेपालमा थप 55,000 स्वास्थ्य कर्मी आवश्यक परेको छ। नयाँ दरबन्दी थप्ने तयारी गरेको सरकारले जनाएको छ। कन्सुलर प्रमाणीकरण अब अनलाइनबाटै हुने भएको छ। मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। नेपालमै बनेको विपद सम्बन्धी पूर्व सूचना प्रणालीको सफल परीक्षण भएको छ। काठमाण्डु सहित 30 जिल्लामा आज आकस्मिक बाढ़ीको जोखिम रहेको छ। अनुदानको मल कालो बजारी गरेको आरोपमा सर्लाहीबाट 3 जना पक्राउ गरिएको छ। एक महिनामै हरियो तरकारीको मूल्य 3 गुणासम्म बढ़ेको छ। र बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने घोषणासँगै पुनः विवादमा आएको छ यो विषय। फिफा निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय खेल गुमाएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सुविधा इन्टरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविसु इन्टरनेट
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: ए भान्जा, अब काठमाडौँ गइँदैन ना, निधार यता ल्याउटा, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
1: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
0: उता हेर त भान्जा,
1: हेरिरहेको छु त मामा।
0: के देखौ त भान्जा?
1: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
0: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङदेखि बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
2: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन, कम्प्युटर चाहिए धादिङदेखि बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर
2: 010-5509-97 97-5107-78।
4: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले, कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरुपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।

0: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
1: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
0: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
1: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
0: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
1: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
0: क्याप एओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वारा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
2: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
3: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97140131429।
7: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त, आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
8: सुन जस्तो चिज जा पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
7: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
8: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
9: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
10: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
7: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660।
11: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
12: त्रिमूर्ति छ नि छैन?
11: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
12: त्रिमूर्ति छँदै छैन?
11: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
12: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैड ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
13: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
14: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै, प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9913807।
15: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
1: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
0: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
1: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
0: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
1: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिउ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
0: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँथे भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
4: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
3: के हुनु नि बाबु, घर बनाम भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
4: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
5: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
5: फोन नम्बर 0105236, मोबाइल नम्बर 9841226383।
7: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: Extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।